विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि छ दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिने, खामेनीको शव राखिएको बाका समारोह स्थलमा ल्याइनु अघि नै हजारौं सुराकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसालल्लाको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमहरूको अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 88 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायतका परिवारका अन्य सदस्यहरूको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नु भएको छ।

खेल समाचार फ्रान्स फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न भएको अन्तिम 16 अन्तर्गतको खेलमा पाराग्वेलाई 1-0 गोलले हराउँदै फ्रान्सले क्वार्टर फाइनलमा स्थान बनाएको हो। फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बापेले गरे। उनले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गोल गरेका हुन्। डिजीले इडुएललाई पाराग्वेका डिफेण्डरले डी बक्सभित्र लडाएपछि एआर को सहायताले रेफ्रीले पेनाल्टी दिएका हुन्, जसको अवसरलाई एम्बापेले खेरा फालेनन्। खेल सकिने लाग्दा इन्जुरी समयमा एम्बापेले दुई सशक्त प्रहारलाई पाराग्वेका गोलकिपर ओरलान्डो गिलले विफल पारे। यो सँगै एम्बापेले विश्वकपमा गोल संख्या 19 बनाएका छन्। उनी अर्जेन्टिनाका लियोन मेस्सी भन्दा एक गोलले पछि मात्र छन्। यस्तै जारी विश्वकपमा उनको यो 7 गोल हो। गोल्डेन बुट दौड़मा पनि एम्बापे र मेस्सी बराबरीमा छन्। फ्रान्सले अब क्वार्टर फाइनलमा मोरोस्कोको सामना गर्नेछ। मोरोस्कोले यसअघि भएको खेलमा क्यानाडालाई 3-0 गोलले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: सरकारका 100 दिन मन्त्रालयको संख्या घटाउँदा वार्षिक 20 अर्ब बचत हुने दावी, सय बुधे कार्यसूची कार्यान्वयनमा सरकार कमजोर रहेको कांग्रेसको निष्कर्ष, महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल रहेको नागरिक समाजको ठहर, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा महासंघको केन्द्रीय सदस्यमा निर्वाचित गण्डकीका 6 सदस्यलाई सम्मान, सेवातालको बीचमालोपत्र युवतीको सत्र प्रहरीद्वारा सकुशल उद्धार, तनहुका विश्वबन्धु सहित गण्डकीका अग्रज 5 पत्रकार पोखरामा सम्मानित, इरानद्वारा दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत, र विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को। हवस् सामलाई दिन्छेसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर नपस्तु नै छ तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिताउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया गैरन शुक्ला गण्डकी एफएम 97.6 MHz, इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshukelagandaki@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे 26D 60 हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9664435031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: होइन हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9840761268
17: 9850602068।
12: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर। मेरो मामीले त राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
12: हाम्रो मोबाइल पसल दुलेगौडामा
21: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
23: तर महँगो होला नि?
22: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9560228938 र 9908822938।
0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9857602099।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
3: With the wider world with the BBC World Service.
4: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी, 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
5: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा।
6: प्राविधिक शिक्षा आजको आवश्यकता।
7: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
6: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
7: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
6: फोन 01-5221-5100 छ। 97-4-18-20-96।
7: वेबसाइट www.nec.edu.np।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कहिरनमा अब खबरको सिलसिला। बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा 87.2% काममा सफलता हासिल गरेको दावी गरेको छ। सरकार गठन लगत्तै गएको चैत दोस्रो हप्ता सरकारले 100 दिनमा गर्ने 100 वटा कामका सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये पूरा भएका र अधूरा काम सहितका विवरण सरकारले हिजो सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत 100 दिने उपलब्ध सार्वजनिक गर्नुभयो। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धिभित्र प्रधानमन्त्री कार्यालय सहित 18 वटा मन्त्रालय अन्तर्गत भएका दैनिक कामका विवरण 34 वटा पेजमा समेटिएका छन्, जसमा सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना तथा 170 जना सरकारी कार्यालयका बिचौलियालाई मुद्दा चलाएको उल्लेख गरिएको छ। उपलब्धि विवरणमा सम्पत्ति शुद्धिकरण विभागले 7 वटा मुद्दा दायर गरी 101 जना प्राकृतिक तथा कानूनी व्यक्तिहरूलाई प्रतिवादी बनाई 118 अर्बको बिगो दावी कायम गरिएको तथा विभिन्न सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 466 जना बिचौलियालाई लिएर 170 जनालाई मुद्दा दर्ता गरिएको विषयलाई सुशासन कायम गर्ने गरिएको मुख्य काम भनिएको छ। सार्वजनिक गाड़ीमा सीसीटीभी जडान कार्य शुरू गरिएको, शान्ति सुरक्षा जोखिममा रहेका मुख्य क्षेत्रलाई 4123 वटा सीसीटीभी जडान गरिएको जानकारी गराइएको छ। त्यस्तै सार्वजनिक खर्चलाई मितव्ययी बनाउने कार्य जारी राख्दै अनुत्पादक दोहोरो कार्यक्षेत्र र अनावश्यक भार सिर्जना गर्ने संरचना बोर्ड समिति तथा आयोजनाको खारेजी एकीकरण तथा पुनर्संरचनाको कामलाई तदारूकता दिने क्रममा 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचनाको काम अगाडि बढ़ाएको पनि दावी गरिएको छ। त्यस्तै सम्पत्ति छानबिन आयोगले 2062 यताका सार्वजनिक पद धारण गरेको राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको 11,000 भन्दा बढ़ी सम्पत्ति विवरण र उजुरी संकलन गरेर वर्गीकरणको काम सम्पन्न गरी प्रारम्भिक विश्लेषणको काम जारी राखेको पनि मन्त्री पोखरेलले जानकारी गराउनु भएको छ। 100 मा 70 बुदा सम्पन्न भएका, 17 बुदामा 80% प्रगति र 13 बुदामा 60% वा कम प्रगतिको अवस्था छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। 100 काममा 87.2% सफलता सरकारको दावी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यसैबीच कुनै पनि सरकारका लागि पहिलो 100 दिन कार्यशैली प्राथमिकता र नेतृत्वको दिशाको प्रारम्भिक परीक्षा मानिन्छ। यही अवधिमा सरकारप्रतिको आशा विश्वास र शंकाले आकार लिन थाल्छन्। समर्थकले सरकारको 100 दिनलाई परिवर्तनको शुरूआत भनेका छन्। आलोचकले परिणाम भन्दा बढ़ी प्रचार भएको टिप्पणी गरेका छन्। नवयुवाको नजरमा चाहिँ सरकारको 100 दिन कस्तो रहे त? थप टिप्पणी अबको पालोमा।
4: सरकारको 100 दिनलाई लिएर सबैका आफ्नै विश्लेषण र टिप्पणी छन्। समर्थकहरू भन्छन् सरकारले 100 दिनमै परिवर्तनको आधार तयार गरेको छ। आलोचकहरू भने लोकतान्त्रिक मूल्य कमजोर पार्दै शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढ़ेको आरोप लगाउँछन्। सरकारको 100 दिनलाई नवयुवाहरूले चाहिँ कसरी मूल्यांकन गर्छन् त? जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य मोनिका निरौला।
5: हुटुटी देखिन्छ है, रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास प्रयास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ। यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो।
4: सय दिनमा सरकारले प्रशासनिक सुधार, सेवा प्रवाह र नीतिगत परिवर्तनका केही प्रयास गरेको देखिन्छ, तर निर्णय प्रक्रिया, पारदर्शिता र शक्ति प्रयोगको शैली बारे पनि प्रश्न उत्तिकै उठेका छन्।
5: संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त। कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ।
4: कुनै पनि सरकारको सय दिन कार्यशैली र प्राथमिकताको प्रारम्भिक परीक्षा मात्रै हो। यो परीक्षामा सरकारले सबैलाई चित्त बुझ्ने खालको नतिजा दिन नसकेको नवयुवा प्रतिनिधिहरू समेत बताउँछन्। आउँदा दिनमा जनविश्वास बलियो बनाउन सरकार कसरी अगाडि बढ्नुपर्छ त? फेरि जेन्जी मुभमेन्ट अलायन्सकी सदस्य तथा नवयुवा प्रतिनिधि मोनिका निरौला,
5: युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले, त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ, किनभने हुटुटीले मात्रै पुग्दैन के होइन, हुटुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, धैर्यता पनि चाहिन्छ, डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ। त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ। त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन एकदम आवश्यक छ।
2: फेरि पनि खबरकै सिलसिला, रासोपाको शक्तिशाली सरकारका पालामा पनि असारे विकासले नै निरन्तरता पाइरहेको छ। आर्थिक वर्ष सकिन दुई हप्ता पनि बाँकी छैन, शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत अर्थात विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। चालू आर्थिक वर्षको समय अवधि सकिन 12 दिन पनि बाँकी छैन, यस वर्ष पनि सरकारको पूँजीगत खर्च भने निराशाजनक छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 20 गते हिजोसम्म पूँजीगत खर्च 36.53% मात्रै भएको छ। पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन भएकोमा 1,04,90,94,00,000 खर्च भएको छ। पूँजीगत बजेट देशको विकास बजेट हो, पूँजीगतको तुलनामा चालूतर्फको खर्च भने निकै धेरै छ। चालूतर्फ विनियोजित कुल 11,08,98,00,000 मध्ये 10,53,45,00,000 खर्च भइसकेको छ। यो कुल बजेटको 84.72% हो। चालू आर्थिक वर्षमा सरकारको चालू तथा पूँजीगत गरी बजेटको कुल आकार 19,64,11,00,000,00,000 रूपियाँ रहेको हो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द राज पोखरेलले सरकारको स्पष्ट नीति र योजना नहुँदा विकास निर्माणमा व्यतिथि बढ़दै गएको टिप्पणी गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी, शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याई नभ्याई लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिस प्लाटिन औषधि र कुकुर लगायत जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गएको जेठ 9 गतेदेखि नै चरम अभाव भएको सिस प्लाटिन पछिल्लो पटक असार 8 1200 भाइल भित्राइए पनि बुधबारदेखि फेरि अभाव भएको हो। रेबिज विरूद्धको खोप पनि टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भाइल मात्रै छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायत जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुन्छ कार्बोप्लाटिन र सिस प्लाटिन औषधि, तर देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिस प्लाटिन चरम अभाव छ। 9 गतेदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले असार 8 1200 भाइल भित्राएका थिए, तर गएको बुधबारदेखि फेरि सकिएको स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीचको मूल्यमा कुरा नमिल्दा आयात अन्यलमा परेको बताइएको छ। 2 हप्ता अघि संसदमा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले कार्बोप्लाटिन, सिस प्लाटिन, रेबिज लगायतमा स्वचालित मूल्य लागू हुने बताउनु भएको थियो, तर यो स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्वीकारेको छैन। स्वचालित मूल्यभन्दा फरक ढंगले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ, तर स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन्। जीवन रक्षक औषधिमा सरकारको व्यवस्था नयाँ पत्रिकामा खबर छ।
6: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आउँदो साउन 1 गतेदेखि पुनः किता काट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। देशभरका 753 पालिकामध्ये 340 मात्रै कृषि, औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए ता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन पनि गरिसकेको छ।

0: तर पनि धेरैजसो पालिकाले यो अवधिभित्र वर्गीकरण भने गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणको आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आउँदो साउनदेखि फेरि कित्ताकाट रोकिने भएको छ। 340 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै कित्ताकाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: गृहमन्त्री सुदन गुरूङले हिजो कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, त्यसै गरी प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ। वहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ़ गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। काठमाण्डुबाट बुद्ध एयरको नियमित उडान मार्फत बिहान झण्डै 11 बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुभएका गृहमन्त्री गुरूङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। विमानस्थलमै सुरक्षाकर्मीसँग छोटो प्रतिक्रिया दिँदै वहाँले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो। त्यसपछि गृहमन्त्री गुरूङ जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नु भएको थियो। यस्तै उहाँले प्रदेश प्रहरी कार्यालयबाट भारतबाट विराटनगर प्रवेशको मुख्य मार्ग रानीमा रहेको जोगबनी नाकातर्फ लाग्नुभयो। त्यहाँ उहाँले सीमा क्षेत्रमा अप्नाइएको सुरक्षा व्यवस्था, आउत जाउतको अवस्था, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा प्रत्यक्ष अवलोकन गर्नुभयो। सीमामा खटिएका सुरक्षाकर्मीसँग उहाँले अनौपचारिक छलफल गर्दै आवश्यक सुधारका विषयमा सुझाव समेत दिनुभएको छ। सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरूङको अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा
5: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सिन्धुपाल्चोकको एउटा गाउँमा हुर्किएका पदम गुरूङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढ़ीले काठे पुल बगाएपछि उहाँ र उहाँका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुण्ड्याएर तुइन बनाए। गुरूङले त्यही तुइनमा झुण्डिँदै नदी पार गर्नुपर्थ्यो। उहाँका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नुपर्दथ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिरहन्थे। झण्डै 1 वर्षपछि त्यही ठाउँमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। 4 दशकपछि भने गुरूङको जीवनले अर्कै मोड़ लिएको छ। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उहाँ अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आउनु भएको छ। नेपालीले बनाउँदैछन् दर्जन देशहरूमा झोलुङ्गे पुल शीर्षकको खबर आजको कान्तिपुरमा छ।
0: अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा धेरै मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएका थिए भने छोरा मुस्तवा घाइते हुनुभएको थियो। अहिले मुस्तवा खामेनी इरानको नयाँ सर्वोच्च नेता भन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले हरायो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बाप्पेले विश्वकपमा 7 गोल समेत गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्काका अजेद्दिन औनाहीले 2 तथा सुफियान रहिमीले 1 गोल गरेका छन्। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ।
0: विश्वकप फुटबलको खबरपछि देशभित्रको फुटबलको खबर। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए 1 पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अँध्यारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्यलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकोले थप चिन्ता बढ़ाएको छ। फुटबलमा 1 पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। अब केही खबर संक्षेपमा। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भयो। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित छ। दैलेखमा पछिल्लो एक घण्टामा 46 मिलिमिटरसम्म पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले बिहान पानी पर्ने क्रम रोकिएको छ। त्यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकोले नदीनाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
1: सशस्त्र प्रहरी बलले संचालन गरेको किर्तिपुरमा रहेको विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर सहित दुईजना पक्राउ परेका छन्। लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उहाँका साथी लीला लामालाई काठमाडौँ प्रहरीले हिजो पक्राउ गरेको खबर नयाँ पत्रिकामा छ।
0: सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। मन्त्री परिषद बैठकले बिहिबार स्वीकृत गरेको नीतिले एआई, डीप फेक, इन्फ्लुएन्सर मार्केटिङ र स्पन्स्ड कन्टेन्ट जस्ता आधुनिक प्रविधिको चुनौतीलाई नियमनको दायरामा ल्याएको छ।
1: सरकारले स्मार्ट लाइसेन्स छापाईलाई तीव्रता दिएको छ। विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाई हुन नसकेको 29 लाख थान मध्ये 23 लाख थान स्मार्ट लाइसेन्सको छपाई सकिएको हो।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानले आउँदो 3 वर्षभित्र गर्ने कामलाई समेटेर 50 बुँदे कार्ययोजना पारित गरेको छ। मोहन कुमार डाँगी नेतृत्वमा आएपछि बसेको दोस्रो बैठकले कार्ययोजना पारित गर्ने निर्णय गरेको खबर कारोबार दैनिकले छापेको छ।
1: कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको अवरोधका बीच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ। हिजो बसेको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको 66 अर्ब 93 करोड़ 33 लाख रूपियाँको बजेट बहुमतबाट पारित भएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: फेद रहे हाँगा पलाउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी। शक्तिशाली सरकारका पालामा पनि असार विकासलाई निरन्तरता। भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याइ।
0: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था। क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार।
1: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण। साउनदेखि कित्ताकाट फेरि रोकिँदै।
0: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
1: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा।
0: र अन्तिममा आजको कार्टुन झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको अहिले ब्लू बस सेवा सञ्चालनबारे भइरहेका तर्क वितर्क र सहजता असहजतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना अर्थात श्रीमान श्रीमती कोही कतै जाँदैछन्। नजिकै एउटा बस स्टपमा ब्लू बस सेवा आइपुगेको छ। उनीहरू बस चढ़नै लागेका बेला सहचालक जस्ता देखिने व्यक्तिले पुरूषलाई धकेल्दै भन्दैछन् माइला होइन महिला मात्र। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9891478888 र 9948848000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847-61268
8: 9857-60268।
11: हाम्रो मोबाइल पसल दुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालढुङ्गा।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
14: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95 60 22 938 र 98 028 22 938।
16: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथफेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 560 62 099।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
19: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560203।
24: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: शुक्ला गण्डकी एफएम 97.6।
3: जसरी यो सरकारको गतिविधि निहालिरहनु भएको छ होइन, त्रिवेले अस्ति मात्रै एउटा पत्र लेख्यो विद्यार्थी संगठनहरूलाई आफ्ना त्यहाँ भएका कार्यालयहरूदेखि लिएर हटाउनदेखि लिएर हरेक कुराहरू अहिले आइरहेका छन् होइन। अब अन्य ट्रेड युनियनहरू खारेजीका विषयहरू पनि छन्। अब सरकारले जुन ढंगले आफूलाई अगाडि बढ़ाइरहेको छ, यी सबै कुराहरूमा तपाईँको सहमति छ के बताउँदा छ त्यसो भए?
4: होइन, सहमति छैन। मूल कुरा भनेको उहाँहरूले चाहिँ उहाँहरू आउनुको अथवा उहाँहरूलाई जनताले विश्वास गर्नुको मत दिनुको कारण उहाँहरूले आफ्ना घोषणा पत्रहरूमा केही कुराहरू राख्नु भएको छ, राजनीतिक सुधारका मुद्दाहरू राख्नु भएको थियो होइन। तर त्यो राजनीतिक सुधारका मुद्दाहरू अनुसार उहाँले काम गरेको म देख्दिन। जस्तो तपाईँले भन्नुभयो, जस्तो हिजो उहाँहरूले हामीले बोल्न पाउनुपर्छ अथवा चाहिँ हामीले विरोध गर्न पाउनुपर्छ, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने जस्ता एकदम नाराहरू लगाएर आउनुभयो, त्यस्ता कुराहरू उठाएर आउनुभयो जनतालाई पनि। वास्तवमै हिजोको सरकारले गरिबको पक्षमा काम गरेन अथवा राजनीतिक अधिकारको बारेमा काम गरेन अथवा चाहिँ आजको आधुनिक राजनीतिक चाहिँ प्रवृत्तिहरू प्रणालीहरूलाई भित्र्याउन सकेन भन्ने प्रकारको भयो। तर उहाँहरू आइसके पछाडि कस्तो भयो भने, जस्तो तपाईँले भन्नुभयो, जस्तो विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने भनेको त्यो राजनीतिमाथि प्रतिबन्ध लगाउने, विचारमाथि प्रतिबन्ध लगाउने, प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रतिबन्ध लगाउने, त्यो त अझ कस्तो भने हामीले त राजनीति त विकृति भयो, यसलाई यो विकृतिलाई हटाउने र एउटा सहज र एउटा सरल संस्कृति निर्माण गर्ने भनेको हो नि। त्यो भनेको कस्तो भने, विकृति छ राजनीतिमा, तर विकृति छ भन्दैमा त्यो राजनीतिलाई सम्पूर्ण हिसाबले प्रतिबन्ध गर्ने कुरा त्यो अर्को अतिवाद हो। त्यसैले के भनेको भने, औंलामा घाउ भयो भने हात काट्ने विधि ल्याउनु भयो उहाँहरूले। अहिले चाहिएको चाहिँ औंलामा घाउ भयो तर त्यसको चाहिँ अपरेसन गर्ने हो, त्यसलाई औषधि लगाउने हो, त्यसलाई ब्यान्डेज गर्ने हो, अथवा कसरी हुन्छ त्यो घाउ भएको औंलालाई ठिक गर्ने विधि अप्नाउने हो। तर उहाँहरूले औंलामा घाउ आएको हुनाले यो त हातै काट्नुपर्छ भन्ने प्रकारको उहाँहरूले जो विधि अप्नाउनु भयो त्यो बेठिक छ। सँगै निजामती कर्मचारीहरू अब चाहिँ जस्तो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बडापत्र अनुसार पनि ट्रेड युनियनको अधिकारको कुरा, पेसागत अधिकारको कुरा होइन, त्यहाँ राजनीतिको कुरा छैन। मान्छेलाई गोप्य मतदानको अधिकार संविधानले दिएको छ होइन, त्यो संविधानले दिए अनुसारले मान्छेले हरेक व्यक्तिले निर्वाचनको आवधिक निर्वाचनको समयमा आफ्नो गोप्य मतदान उसले व्यक्त गर्न पाउँछ। तर राजनीतिक सेन्स नै हुनु हुँदैन भन्दा राजनीतिक सोच नै हुनु हुँदैन, विचार नै हुँदैन, प्रजातान्त्रिक मूल्य मान्यता नै हुनु हुँदैन, पेसागत हकित र अधिकारको कुरा नै उठाउनु हुँदैन, उसलाई चाहिँ संगठित हुने अधिकार छैन भन्ने हुँदाखेरि त त्यो त एक प्रकारको पञ्चायती शैली, पञ्चायती जलको अथवा राजनीति र संगठन गर्ने कुराले सत्तालाई असर पार्छ भन्ने कुरा मात्र के भने, कर्मचारीहरूको पनि जस्तो कर्मचारी संगठनले राजनीतिक आवरणमा चुस्त दुरुस्त काम गरेनन्, परिणाम दिएनन् भन्ने कुरा हो नि। जस्तो उहाँहरूले त अझै त्योभन्दा बढी के भन्नुभएको थियो भने, राइट टु रिकलको कुरा भन्नुभएको थियो उहाँहरूले होइन। राजनीतिक हिसाबले त राइट टु रिकल हुनुपर्छ, राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ भनेर आएको हो नि त उहाँहरूको घोषणा पत्रमै तिनै कुराहरू
3: राखेको। उसमा त एकदम अडानमा हुनुहुन्छ नि त, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा क्लियर छ नि त यसमा होइन, राइट टु रिकल
4: होइन होइन, राइट टु रिकलमा क्लियर भए पनि उहाँहरूले त्यसको व्यवस्थापन गर्न खोजेको, त्यो कुरामा उहाँहरूले निर्णय गरेको, त्यो कुरामा उहाँहरूले चाहिँ आश्वस्त विश्वस्त बनाएको पनि देखिँदैन भन्दाखेरि, उहाँहरूको काम गर्ने कुरामा तपाईँले भने जस्तो त्यसमा समस्या छ। अब सामाजिक हिसाबले पनि, अब उहाँहरूले चाहिँ आर्थिक हिसाबले पनि, उहाँहरूले चाहिँ अब प्रशासनिक हिसाबले पनि, उहाँहरूले जुन सुधारको कुरा गर्नुभएको थियो होइन, हामीले चाहिँ नि प्रशासनिक हिसाबले पनि एउटा चाहिँ ठुलो परिवर्तन गर्छौँ भनेर त्यो त्यसमा अलिकति अनलाइन क्लास र अलिकति डिजिटलाइज गर्ने कुरामा उहाँहरू अलिकति लाग्नु भएको छ। तर त्यो पनि कस्तो छ भने, अब अहिले यसो हेर्दाखेरि चाहिँ कर्मचारीहरूमा यति धेरै चाहिँ एउटा भय छ, एउटा डर, एउटा त्रासको वातावरण छ कि कर्मचारीहरू स्वयं पनि काम गर्न नसक्ने, स्वयं कर्मचारीहरू स्वयं पनि परिणाममुखी ढंगले रचनात्मक ढंगले काम गर्न नसक्ने प्रकारको वातावरण बनाएर उहाँहरूले गर्न खोजेको प्रशासनिक सुधार त त्यो होइन होला होइन। सँगसँगै अब उहाँहरूले चाहिँ
3: मधुमास कस्तो रह्यो
4: अब अब यस्तो यस्तो त यहाँ तपाईँले भन्नुभयो जस्तो यो 100 दिनको समयमा सरकारले जुन प्रकारले परिणाम दिनु पर्थ्यो, जुन प्रकारले काम गर्नु पर्थ्यो, जुन प्रकारले नीति तयार गर्नु पर्थ्यो, खास गरी नीतिगत क्षेत्रमा पनि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले पनि उहाँहरूले चाहिँ प्रशासनिक सुधारको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि चाहिँ विभिन्न चाहिँ ऐनहरू खास गरी निजामती कर्मचारी चाहिँ यता शिक्षा लगायतका तमाम क्षेत्रका कामहरू गर्नुपर्थ्यो, त्यो कामहरू उहाँहरूले गर्न गरेको देखिएन, शान्ति प्रक्रियाका बाँकी कामहरू गरेको देखिएन। जस्तो भदौ 23 र 24 गतिको छानबिनका चाहिँ रिपोर्टहरू आए, खास गरी सरकारले बनाएको कार्की आएको आयो, त्यो कार्की आएको प्रतिवेदन अनुसार पनि यो सरकारको चाहिँ एउटा सार्वजनिक प्रतिबद्धताको कुरा हुन सकेन। सँगसँगै त्यो कार्की आयोगले 23 गतेको चाहिँ घटनाको दोषीहरूलाई एकाङ्की हिसाबबाट दोषी करार गर्यो, प्रतिवेदन पेश गर्यो, त्यो एकाङ्की भयो तर 24 गतेको आएन। तर मानवाधिकार आयोगले फेरि विस्तृत रूपमा 23 र 24 गतेका दोषीहरू भनेर त्यसलाई चाहिँ कानूनी प्रक्रियामा लैजाने गरी कानून निर्माण गरेर दोषीलाई कारवाही गर्ने गरी जुन विधि आयो, जुन चाहिँ प्रतिवेदन आयो, त्यो प्रतिवेदन बारेमा पनि सरकारको चाहिँ निर्णय आएको देखिएन। उहाँहरूको यो बीचमा 3 जना चाहिँ मन्त्रीहरूले छोड्नुभयो, त्यसपछि गृहमन्त्रीको चाहिँ गृहमन्त्रीले बीचमा छोड्नुभयो, उहाँलाई चाहिँ सुशासनको यत्रो नारा लगाएर आएको उहाँले चाहिँ देशको एउटा चाहिँ बिचौलिया भनेको व्यक्तिसँग लिएका सेयरका चाहिँ तमाम कुराहरूमा एउटा चाहिँ नाटकीय छानबिन गरेर त्यसलाई क्लिन चिट दिने, त्यसलाई चाहिँ चोख्याउने काम गरियो र पुनर्स्थापित गर्ने काम गरियो भन्दाखेरि यी तमाम कुराहरूले चाहिँ जस्तो अब स्वयं प्रधानमन्त्रीले नै हामीले चाहिँ भारतले होइन अथवा छिमेकी मुलुकले होइन नेपालले चाहिँ भारतको जग्गा बितेको छ भन्ने लगायतका कुराहरू होइन, यो तमाम कुराहरूलाई हेर्दाखेरि चाहिँ उहाँहरूको यो समयमा जति जसरी काम गर्न सक्नु पर्थ्यो यो चाहिँ विवाद अनि त्यस पछाडि एक प्रकारको विभिन्न चाहिँ अपरिपक्वताको समय अवधिको रूपमा रह्यो भन्छ। यद्यपि डिजिटलाइज गर्ने कुरामा यो सरकारले विगतको चाहिँ अघिल्ला सरकारहरू र ती सरकारहरूले गरेका कामहरूको तुलनामा राम्रो गर्छ भन्ने आम जनताको आशा विश्वास र भरोसा यतिकै थियो। सँगै तपाईँले सबभन्दा चाहिँ गम्भीर कुरा त सुकुम्बासीहरू जो सुकुम्बासीको रूपमा बसेकाहरूलाई सरकारले डोजर चलायो, डोजर चलाएर आइसोलेसनमा लगेर राख्यो, तर त्यो सुकुम्बासीहरूको पनि आज चाहिँ दुरावस्था छ। उनीहरू चाहिँ न घरमा फर्किने स्थिति छ, न सामान्य जीवनमा फर्किने स्थिति छ, न राज्यले त्यसलाई व्यवस्थापन गर्न सकेको छ भन्दाखेरि यो स्थिति छ। तपाईँ अब मलको उस्तै हाहाकार छ किसानहरूको निम्ति होइन, त्यसो हुँदाखेरि सरकारको 100 दिन चाहिँ यो हाहा हुहुईमै लहरमै गयो, प्रधानमन्त्रीका 1-2 चाहिँ जिस्किने रमाइला गर्ने स्टाटसहरू पढेरै गयो भन्ने जस्तो पनि छ।
3: जी यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। थ्यो नेकपाका नेता रञ्जित तामाङ आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून
6: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने नहुने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
2: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
6: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
2: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
2: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
2: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 60 63 175।
4: सबभन्दा पहिले त यो झण्डै झण्डै तिटिआएको सरकार हो र यो नयाँ सरकार,
3: तपाईँले चाहिँ आलोचना गर्नु भएको छैन, तपाईँले त राम्रै साथ दिनुभएको छ अहिले रवि बालिनजी।
4: होइन, मैले पनि आलोचना गरेको छु, नगरेको हुँदै होइन, मेरो अन्तर्वार्ताहरू मैले खुलेर आलोचना गरेको छु, तर यसको मतलब सरकारले केही गर्नै नखोजेको पनि होइन। त्यही भएर हामीले चाहिँ के चाहन्छौँ भन्दाखेरि सकेसम्म सरकारले राम्रो गरोस्, संविधानवादमा चलोस्, त्रुटिहरू नगरोस् भनेर चाहन्छु, किनभने यत्रो जनमत हासिल गरेर आएको सरकारले तुरन्तै जे असफलै भयो, 100 दिनमा नै असफल भयो भनिहाल्नु उचित चाहिँ हुँदैन अहिले नै। जस्तै यो 100 दिनको उहाँले जुन सूची नै दिनुभयो 100 बुधाहरूको, त्यो आफैमा पनि सकारात्मकै काम हो, किनभने कमसेकम उहाँले हामीले यहाँबाट मूल्याङ्कन गर्नुहोस् भनेर प्रयास त गर्नुभयो। त्यसमा भले उहाँले 30-40 वटा भन्दा धेरै बुधाहरू पूरा गर्न सक्नु भएको छैन, त्यो छुट्टै कुरा हो, तर कमसेकम ल हामीले यसरी मूल्याङ्कन गर्नुहोस् भन्ने एउटा बेन्चमार्क चाहिँ उहाँले दिनुभयो। त्यो सकारात्मक कुराहरूले हामी सकारात्मक पनि भन्नुपर्दछ, तर धेरै ठाउँमा छुटेका पनि छन्, हाम्रा सहमतिहरू पनि छन, तै पनि हामी चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ, सरकारले चाहिँ राम्रो गरोस्।
3: तर अब सरकारको विषयमा विश्वास गर्ने हो भने जनतालाई महँगी र करको मार, सुकुम्बासितको विचल्ली, प्रेसमाथि अनुदार, प्रशासनिक मनोबल कमजोर, संसदको उपेक्षा र अध्यादेशको सहारा, अपरिपक्व क्विक एक्सन, संस्थागत द्वन्द र अधिनायकवादी शैली, बीवाईडीको अननोन विषय, त्यसै गरी गृहमन्त्रीमाथि उठेको विषय र छानबिन प्रतिवेदन सार्वजनिक नगरेका कैयन विषय, सीमाबारे प्रधानमन्त्री बोलेका विषयहरूमा तपाईँहरू चुपचाप हो?
4: होइन, हामी चुपचाप बिल्कुलै छैन. हामी हरेक तपाईँले उल्लेख गर्नुभएका लगभग लगभग हरेक विषयमा बोलेका छौँ. त्यो चाहिँ हो होइन. र यसरी गरी लेख्ने हो भने मेरो पनि बुधा 100 दिवसीय त पुग्न आउँछ त्रुटिहरू गरेको सरकारले. तर पनि हामी के सकारात्मक सोच राखेका छौँ भने 100 दिन नै पूरा मूल्याङ्कन गर्नका लागि पर्याप्त छैनन्. उहाँले कोसिस गरिराख्नु भएको छ. त्यो क्रममा त्रुटिहरू पनि पक्कै पनि भएका छन्. कति ठाउँमा संविधानको विरूद्धमा पनि जानुभएको छ, कति ठाउँमा मिलेको छैन. त्योहरू उहाँले सच्याएर अगाडि बढ्नुहोस् भनेर हामीले भनिराखेका छौँ. यहाँले जुन भन्नुभयो त्यो पक्कै पनि हाम्रो पनि सरोकार हो र हामी खुलेरै सकारात्मक रूपमा आलोचना पनि गरेका छौँ, क्रिएटिभ क्रिटिसिजम गरेका छौँ. जस्तै र खास गरी बुधा मात्रै लेख्यो भने त धेरै हुन आउँछ. एउटा जनताले चाहेको आधारभूत कुराहरूमा हेर्नुभयो भने खास गरी जस्तै गाँस बाँस कपास शिक्षा स्वास्थ्यमा हेर्नुभयो भने जसरी पेट्रोलियम पदार्थको मूल्य महँगो र बजार भाव आकाशियो तेलले पके पनि गाँसमा राम्रो गरेको छैन. बाँसको कुरा गर्नुहुन्छ भन्दाखेरि हजारौं सुकुम्बासीहरूलाई घरबार विहीन बनाइयो होइन. शिक्षामा भन्नुहुन्छ कर नै लगाइयो, स्वास्थ्यमा कर नै लगाइयो. अहिले गरिबहरूले उपचार गराउन गाह्रो भइराखेको अवस्था छ. खास गरी त्यो बिमा चाहिँ स्वीकार्य निजी अस्पतालहरूमा नहुँदाखेरि झन् त्यसले गाह्रो स्थिति बनाएको छ. रोजगारीको कुरा गर्नुहुन्छ भन्दाखेरि चिया उद्योगहरू बन्द हुँदाखेरि त्यसमा हजारौं रोजगारी घुमेको अवस्था छ. लगानीकर्ताहरू उत्साहित छैनन् होइन, आउनका लागि मानिराखेका छैनन्, त्यस्तो अवस्था छ. सामाजिक सुरक्षाको अवस्था त्यस्तै दयनीय छ. र त्योभन्दा पनि सबभन्दा ठुलो कुरा यो सरकारले कहाँ सैद्धान्तिक रूपमै चुक्दैछ भन्दाखेरि सामाजिक न्यायले यो सरकारले बुझ्दै बुझ्न चाहेको छैन. संविधानले नै विभिन्न क्लस्टरहरू तोकेरै होइन, राज्यबाट सीमान्तकृत वर्गहरू लाई छुट्याएर नै उनीहरूको लागि चाहिँ विशेष व्यवस्था हुनुपर्दछ भनिराखेको अवस्थामा यो सरकारले चाहिँ सामाजिक न्यायतिर एकदम प्रबल रूपमा चुकेको छ. जुन चाहिँ भनौँ न ल, सरकारले चाहिँ दलितसँग माफी नै माग्नुपर्छ जस्तो सामान्य कुरालाई पनि अहिलेसम्म पूरा गर्न सकेको छैन. उहाँले पार्टीगत रूपमा त माफी माग्नुभयो, तर सरकारको कुरा त्यो चाहिँ अहिलेसम्म पनि गर्न सकेको अवस्था छैन. खास गरी यो सरकारमा जुन अर्थ मन्त्रीज्यूले जुन नीतिहरू ल्याइराख्नु भएको छ त्यो चाहिँ त्यति सकारात्मक देखिँदैन.
3: तपाईँलाई थाहा छ नि त, सरकारले 3 अर्बका गाडी किन्नका निम्ति बजेट छुट्याएको छ होइन. आज चाहिँ अब शिक्षा र स्वास्थ्यमा चाहिँ कर वृद्धि गर्ने, बिमाको विषयमा अर्थमन्त्रीज्यू बोल्नु भएको कुरा तपाईँले हिजो सुन्नुभयो कि सुन्नु भएन, यो 3500 से 1 लाखको बिमा चाहिँ मेन्टेन गर्न बहुत गाह्रो हुन्छ भन्ने यस्ता खालका क्रियाकलापले गर्दाखेरि जनतामा त निराशा छ नि त डाक्टर साहब.
4: एकदम छाएको छ. म त्यही भन्दैछु. जस्तै अब हामीले अहिले नेपाली समाजले खोजिराखेको युनिभर्सल हेल्थ केयरतिर जानुपर्ने, तर यहाँ उल्टो दिशातिर पनि गइराखेको अवस्था छ. हामी एकातिर मितव्यताको कुरा गर्दैछौँ त झन्डै 10 अर्ब रुपियाँ चाहिँ यो गाडीको लागि नै छुट्याएको छ, जसमध्ये 3 अर्ब त नयाँ गाडीको लागि छुट्याएको, त्योबाट हामी अवगत छौँ भनेपछि. र जुन
3: त्यसमध्येबाट पनि नेपाली सेनालाई 1 अर्ब बराबरको चाहिँ दिने भन्ने कुरा छ होइन.
4: जुन कुराको उहाँले धेरै विरोध गर्नुहुन्थ्यो, अहिले 100 दिनमै उहाँहरूले त्यही कुराहरू दोहोऱ्याइराख्नु भएको छ. जस्तै उहाँले पहिला भन्नुहुन्थ्यो कि ल, सबै मन्त्रीहरूको सम्पत्ति छानबिन हुनुपर्छ. अब छानबिन हुँदाखेरि अहिलेको सांसद मन्त्रीहरूको छानबिनै गर्न नपर्ने होइन, उहाँहरूले रिपोर्टै बुझाउनु नपर्ने बनाइदिनुभयो. उहाँहरूले सरकारमा आउनुभन्दा अगाडि भन्नुहुन्थ्यो गाडीहरूको लस्कर हुने छैन. अहिले उहाँहरूको गाडीहरूको लस्कर हेर्नुभयो भने ट्राफिक बन्द गराएर अनि गाडीको लस्करमा निस्किनुहुन्छ. उहाँहरूले भन्नुहुन्थ्यो स्वकीय सचिव राख्नु हुँदैन, अहिले उहाँले आफ्नै मन्त्री परिषदमा 210 जना नियुक्ति गर्दै हुनुहुन्छ. भनेपछि यस्तो कुराहरू हेर्दाखेरि त उहाँ जे कुराको लागि लड्नु भएको थियो, वा जनताले जे कुरा परिवर्तनको अपेक्षा गरेका थिए कि नातावाद हुनु हुँदैन, उहाँले अहिले नै अब हेर्नुहोस् नातावाद गर्दै धमाधम मान्छे नियुक्त गरिराख्नु भएको छ.

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग मार्फत राज्यकोषको दोहन तथा नीतिगत सेटिङमा संलग्न व्यक्तिलाई वित्तीय अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा कानूनी दायरमा ल्याउने अभियानलाई तीव्र बनाइएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन शाह नेतृत्वको सरकारले 100 दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभयो। उहाँका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हालसम्म 7 वटा मुद्दा दायर गर्दै 101 जना प्राकृतिक तथा कानूनी व्यक्तिलाई प्रतिवादी बनाएको छ। ती मुद्दामा कुल 118 अर्ब रूपियाँ बराबरको बिगो दावी गरिएको सरकारले जनाएको छ। प्रवक्ता पोखरेलले धितोपत्र बोर्ड ऐन 2063 अन्तर्गतका कसुरमा संलग्न व्यक्तिमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूलाई पनि कानूनी दायरामा ल्याउने कार्य भइरहेको उहाँको भनाइ छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी 1 साउनदेखि पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाको लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समयसीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वतः किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिका मध्ये 340 वटाले मात्रै कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकाले वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरैजसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेका छैनन्। पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ। केही वर्ष अघि मात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै 2 तिहाई मत पाएर सरकार बनाएको छ। सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरू रुष्ट छन्। अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरू आक्रोशित छन्। त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि अछुत हुनुहुन्न। नेपाली कांग्रेसका शेरबहादुर देउवा पछि पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री पाण्डे बालिन सरकारप्रति पहिलेदेखि नै नकारात्मक हुनुहुन्थ्यो। झन पछिल्लो पटक रासोपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव आएपछि उहाँ थप आक्रोशित हुनुभएको छ। बेला बेला संघ सरकारप्रति असन्तोष व्यक्त गर्दै आउनुभएका मुख्यमन्त्री पाण्डेले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पनि आक्रोश लुकाउन सक्नु भएन। प्रेस रजिस्ट्रारको कार्य गण्डकीले हिजो पोखरामा आयोजना गरेको गण्डकी मीडिया समिट कार्यक्रम बोल्दै उहाँले पत्रकार र कर्मचारीलाई आन्दोलन गर्न उक्साउनुभयो। सरकारी विज्ञापन सरकारी मीडिया बाहेक अन्यलाई नदिने निर्णयमा पत्रकार र कर्मचारी संगठन खारेज गर्ने निर्णयमा कर्मचारी संगठन बोल्न डराएको उहाँको आरोप छ। कार्यक्रम पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले आफूहरू सरकार विरूद्धको आन्दोलनमा रहेको बताएको प्रसंग कोट्याउँदै उहाँले पत्रकारको आन्दोलन फितलो भएको आशय व्यक्त गर्नुभयो। अर्बौंको विज्ञापन बजारलाई सरकारले सरकारी मीडियामा मात्रै दिने निर्णय गर्यो। उहाँले भन्नुभयो यही हो तपाईँहरूको आन्दोलन। हिजो हामी पुराना दलहरू कांग्रेस एमाले वा माओवादी नेतृत्वमा सरकारले यही काम गरेको भए तपाईँहरूको आन्दोलन यस्तै हुन्थ्यो कि योभन्दा अझ चर्को हुन्थ्यो। सरकारले सम्बोधन गर्नुपर्थ्यो, गर्न बाध्य बनाउन सक्नुहुन्थ्यो कि हुन्थेन। सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न उहाँले सुझाउनुभयो। पत्रकारलाई आन्दोलनका लागि उक्साउने क्रममा उहाँले राष्ट्रपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको पनि आरोप लगाउनुभयो। बालिन सरकारलाई सच्याउन दवाब दिनुपर्ने उहाँको भनाइ थियो। यदि अधिनायकवाद अर्थात स्वतन्त्रतालाई हनन गर्ने सोचाइ भएको सरकार आयो भने सबभन्दा पहिलो प्रहार प्रेस जगतलाई नै हुने चेतावनी दिँदै भन्नुभयो, तपाईँहरूको कलम भाँचिएपछि मात्रै मेरो आवाज थुनिन्छ, तपाईँहरूको मुख थुनेपछि मात्रै मलाई जेल लगिन्छ, किनकि त्योभन्दा पहिले दलका नेताहरूलाई थुन्यो भने पत्रकारले लेखिदिने र बोलिदिने खतरा हुने भएकोले पहिले पत्रकारको कलम भाँचिने उहाँको भनाइ थियो।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ। पोखरामा हिजो आयोजित गण्डकी मीडिया समिट 2083 तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका पाँचजना अग्रज पत्रकारलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्वर्गीय केशवराज पराजुली, तिलकमान गुबाजु, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासी हुनुहुन्छ। प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उहाँलाई जनै 50,000 राशि, ताम्रपत्र, दोसलाले सम्मान गर्नुभयो। तीन दिन अघि मात्र निधन भन्नुभएका स्वर्गीय पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरू कृष्ण बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गर्नुभयो। सम्मानित व्यक्तित्वको बारेमा लेखिएको हाम्रो समयको पत्रकारिता पुस्तक पनि सोही अवसरमा विमोचन गरिएको थियो। तनहुका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुमा रहेर 5 दशकदेखि पत्रकारिता गर्दै आउनु भएको छ। उहाँको सम्पादनमा भन्ज्याङ पत्रिका 2039 सालदेखि निरन्तर प्रकाशित छ। शुक्लागंजदेखि नगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका 6 केन्द्रीय सदस्यलाई सम्मान गरेको छ। हिजो शुक्लागंजी आदिस्थित उत्तम टोलमा रहेको कवर हलमा आयोजित जिल्ला नगर उद्योग वाणिज्य संघ जिल्ला उद्योग वाणिज्य स्तरीय मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिताको अवसरमा उहाँलाई सम्मान गरिएको हो। महासंघको केन्द्रीय सदस्यमा हालै निर्वाचित गोकर्ण कार्की, छत्रधर आत्रेय, नरेश कडेल, सुबिन श्रेष्ठ, पविन्द्र श्रेष्ठ, हीरा भट्टराईलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो। नगर प्रमुख पण्डित संघका अध्यक्ष नगर प्रमुख कृष्णराज पण्डित, संघका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतले उहाँलाई सम्मान गर्नुभयो। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न नगर उद्योग र शुक्ला गण्डकीका जनप्रतिनिधि सहित 22 समूहको सहभागिता थियो। प्रतियोगिताको शुक्ला गण्डकी नगर प्रमुख पण्डितले उद्घाटन गर्दै खेलले अनुशासन र स्वस्थ रहन सहयोग पुग्ने हुँदा यस्ता गतिविधि नियमित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतियोगिताले शुक्लागण्डी क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग पुग्ने बताउँदै स्थानीय सरकारबाट पनि प्रवर्धनमा सहयोग गर्दै आइरहेको उल्लेख गर्नुभयो। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइराला, बागलुङ नगर उद्योग वाणिज्य संघका अध्यक्ष राजन साक्य, शुक्लागण्डकी नगरपालिका नम्बर 8 का अध्यक्ष नारायण सिंह थापा लगायतले बोल्नु भएको थियो। नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले स्वागत गरे कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठ र धन्यवाद प्रतियोगिता संयोजक प्रेम श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा शुक्लागण्डकी महिला उद्यमी विकास समितिले उत्पादन गरेको सातो उपस्थित अतिथिहरूलाई मायाको चिन्हको रूपमा प्रदान गरिएको थियो। स्थानीय उत्पादनलाई प्रोत्साहन प्रवर्धन र बजारीकरणलाई सहयोग पुर्याउने दिशाले स्थानीय उत्पादित सातो प्रदान गरिएको आयोजकले जनाएको छ। तनहुँको घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 75 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले 50% अनुदानमा कृषक तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। गाउँपालिकाका अनुसार असार 22 गते उपकरण हस्तान्तरण गरिने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत 100 वटा कम्बाइन मिल, 120 वटा 9 अश्वशक्ति क्षमताका हात्ती ट्रेक्टर तथा 60 वटा 7 अश्वशक्ति क्षमताका हात्ती ट्रेक्टर कृषकलाई उपलब्ध गराइनेछ। माग गरेका सबै योग्य कृषकलाई कार्यक्रमभित्र समेटिएको गाउँपालिकाले जनाएको छ। घिरिङ गाउँपालिकाका अध्यक्ष हुमबहादुर थापाले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जुताई, प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समेत सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनुभयो। पोखरा महानगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा तीव्रता दिएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराल नेतृत्वको संयुक्त टोलीले 15 असारदेखि 19 असारसम्म बजार अनुगमन गरेको हो। टोलीले महानगरभित्रका अस्पतालका चमेना गृह, विद्यालयका चमेना गृह, होटल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर र किराना पसलहरूमा निरीक्षण गरेको छ। अनुगमनका क्रममा गुणस्तरहीन र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने 8 वटा व्यवसायलाई 50,000 रूपियाँका दले जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा खेलवाड़ गरेको र बजार नियम उल्लंघन गरेको पाइएपछि प्रशासनले कड़ा कदम चालेको हो। अनुगमनमा मूल्यसूची नराखेको, ब्याज नम्बर र उत्पादन मिति नखुलेका वस्तु बेचेको पाइएको छ। विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमनको क्रममा
मूल्य सूची नराखेको, ब्याच नम्बर, उत्पादन मिति, प्रयोग योग्य मिति र लेभल नभएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पोखराको फेयरतलमा कायाकिङ गर्ने क्रममा हावाहुरीमा परि अल्पत्र परेकी एक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार घर भई पोखरा घुम्न आउनुभएकी 23 वर्षीय रितिका फुयाल शनिबार दिउँसो तालको बीचमा अड्किनु भएको थियो। उहाँलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 घाट हेडक्वार्टर कालिका काशीको विपद उद्धार टोलीले बचाएको हो। फुयाल फेयरतलमा कायाकिङ गरेको बेला अचानक तीव्र हावाहुरी चल्दा उहाँ समस्यामा पर्नु भएको थियो।

राष्ट्रको समृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान पहिचान तथा संरक्षणका लागि शुरू गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्र गति लिएको छ। नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिएको छ। यसै सन्दर्भमा सरकारको 100 बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको यस कार्यक्रमले पछिल्लो समय तीव्र गति लिएको जनाइएको छ। 283 कसार मसान्तसम्म 24,50,000 किसान सूचीकृत हुने लक्ष्य लिएकोमा पछिल्लो समय कृषि वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेखनीय संख्यामा किसान सूचीकरण भएको जनाइएको छ। हालसम्म देशभर 26,45,000 किसान परिवार यस प्रणालीमा आबद्ध भएको मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। गैराती देशका धेरैजसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 24 घण्टामा सबभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ। दैलेखमा पछिल्लो 1 घण्टामा 46 मिलिमिटर पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले पानी परेको छैन। यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आश्वास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बन्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा बढ़ी मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीको श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोस्तबा घाइते हुनुभएको थियो। अहिले मोस्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलमा पारोकेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्कोको अन्तिम 8 पुगेका छनृ

आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई एक गोलले हरायो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाम्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एक गोल मात्र नै निर्णायक बन्यो। यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा 7 गोल समेत गर्नु भएको छ। उहाँले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्नुभयो। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराती भएको खेलमा सहआयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको वास्टन स्टेडियममा भएको खेलमा मोरक्काका अजेदिन ओहुनीले 2 तथा सुफियान रहिमीले 1 गोल गर्नुभयो। 7 पटक विश्वकप खेलिएको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको छ। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्क चाहन्छु।

0: त्यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
16: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
15: कक्षा 12 3.6 वा 100 माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
16: 3.4 to 3.59 GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
16: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
15: र बिहानी 17 कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9856005577।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
20: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकी सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856338 98461 56।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
17: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
17: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
17: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
17: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
17: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
17: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
17: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
17: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।
18: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
0: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
21: सम्पर्क 0654142121 मोबाइल 98565391
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
22: हजुर दान गरौ
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
23: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताव्य कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल असार महिनाको 21 गते आइतबार, ईस्वी सम्म 2036, जुलाई 5 तारिक सकल सम्म 1948, नेपाल सम्म 1146, अषाढ कृष्ण पक्षको पञ्चमी तिथि। सूर्यदेव बिहान 5:14 भयो भने सूर्यास्त साँझ 7:04 आउनेछ। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँहरूले राष्ट्रिय धुनसँग विभिन्न मंगलहरू सुन्नुभयो। 5:25 अभिनव भक्ति गीत संगीतहरू, 5:25 शोकला गण्डकी समाचार, 6:36 काया कैरन, 6:37 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 महिला राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 बदनी नेपाल, 9:15 नेपाल खबर, 9:15-10:00 काम विषयको भाका, 10:10-15 शुक्ला गण्डकी समाचार, 10:12 अहिले शुक्ला गण्डकी, 12:12-15 नेपाल खबर, 12:15-1 नवभक्ति संगीतहरू, 1:00-2:00 लोकी संगीत, 2:00-3:00 निकी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-36 नेपाल धर्म, 36:00-7:00 नेपाली भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 अहिलेकी संगीतहरू, 8:00-8:30 नेपाली सैनिक, 8:45-9:00 अहिलेकी संगीतहरू, 9:00-10:00 अहिलेकी संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारने गर्दछन्। यो तथ्य दिनभरि प्रसारने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी बस्दा पनि अपालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं। यस राशिबाट अवसरको खोजीमा के दौड़ गर्नु पर्ला, आकस्मिक खर्च ले अर्थ अभावहरू देखा पर्न सक्छ, तापनि सहयोग गर्नेहरू प्रशस्त भेटिनेछन् भने शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएका कामहरू सम्पादन हुनेछन्, विभिन्न परोपकारी कामहरूमा प्रवृत्त भइनेछ भने विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, खर्च लागे पनि टाढाको यात्राहरू गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ला, नयाँ स्रोतहरू कमजोर रहनाले काममा अग्रसर बन्न नसकेला, तापनि मेहनतले सम्मानित स्थान दिलाउनेछ भने बुद्धिले काममा लिँदा चिताएको योजनाहरू कार्यान्वयनमा हुनेछन्। अरूका मुक्तक नै बानीले आफ्नो कामहरू अधुरा रहनेछन्। मिथुन राशि, मिथुन राशि नमास्ते काकेको गंगा छकेको ह, अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नु परे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ, विभिन्न अवस्थाले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा तक बसाउने मौका छ, मेहनतले नामदाम र इनाम दिलाउन सक्छ, कामको समयमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ, भोगविलासमा खर्च बढ्ने सम्भावना छ। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ला, स्वास्थ्यका लागि स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला, तापनि मेहनत गर्दा सम्मानित स्थानहरू दिलाउनेछन् भने बुद्धिले कामहरू लिँदा चिताएको योजनाहरू कार्यान्वयनमा आउनेछन्। अरूको मुक्ताक नेपालीले आफ्नो कामहरू अधुरा रहनेछन्। सिंहराशि, शरीरमा कमजोरी अनुभूति हुनेछ भने गोपनीयता बाहिरले पनि काममा पछि परिनेछ, स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला, उस्तै समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ, समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ, जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला, प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोराउनु पर्ने हुन सक्छ। कन्या राशि, कन्या राशिमा सेटो पिपु सहर ठपेपो घुम्फे तथा मनोरञ्जनको समय, सबैसँगको भेटघाट दिन रमाइलो रहनेछ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिका रूपमा सत्कार पाइनेछ, सुखले खर्चको मात्रा बढाउन सक्छ, प्रेम मित्रताको बन्धन कसिलो हुनेछ भने व्यवसायको रमाइलो यात्रा हुन सक्छ, काममा साथीभाइहरूको सहयोग उत्साह मिल्नेछ। तुला राशि, तुला राशिमा अक्षरहरू रुडेहरू ताती तुते प्रतिस्पर्धामा पछि परिने भएकाले
भयले सताउनेछ भने तापनि दुई सौ चार सय गर्नेहरूले हात हान्नेछन्। चुनौती जिर्दै काम बनाउन सकिनेछ। पराक्रम दल अधिकारी स्थापित गर्न सकिनेछ भने आर्थिक लाभ हुने कामहरू प्रारम्भ हुनेछ। रोकिएका कामहरू बन्नाले उत्साह जाग्नेछ भने मेहनतले प्रतिस्पर्धाको दौड़ सबै जिताउन सक्छ। केही लगानी पूरा गर्नु परे पनि दिगो कामहरू प्रारम्भ गर्ने समय छ। बेचिराजमा मागसे तो नानिनु नेनु या यो अस्वस्थताले आफूलाई कमजोरी भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने कामहरू प्रारम्भ हुनेछ भने फाइदाको स्वर पहिलाउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक रहनेछ भने अप्ठ्यारो परिस्थितिसँग सम्झौता गरेर पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। धनुराशि धनराशनमा यो भविभू धपा डबे हतारमा निर्णय लिने बानी अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि समस्या दर्शाउँदा सहयोगीहरू भेटिनेछन् भने मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ भने परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मकर राशि मकर राशिमा आशा भोज जेखेको गागी हल्लाको पछि लाग्दा कामहरू केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हात लागि हुनेछ भने स्रोत साथ जुट्नाले जिताएको काममा समेत सफलता मिल्ने मेहनत दैनिकीमा सुधार ल्याउनेछ भने शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्दै लाभ उठाउन सकिने छ। रोकिएका कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। कुम्भ राशि कुम्भ राशिमा साथी सुसे सोधा आय आर्जनका स्रोतहरू बढ्नेछन् भने उठ्नुपर्ने रकमहरू हातलाई हुनेछ। कृषि पशुपालन तथा व्यापारमा ज्ञाप लाभ हुनेछ भने दिगो फाइदा हुने कामहरू प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने समय छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। मेहनतले आमदानी बढाउनेछ भने दिन उत्साह वर्धक रहनेछ। अन्तिममा मीनराशि कामको प्रस्ताव आउनेछ भने सात दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्ने हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवर्तनसँग भेटघाट हुनेछ भने रमाइला दम कवि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा गर्न विश्वास गर्नुहोला। तपाईँको दिन आज शुभ भन्दै सफल विदोष। तपाईँहरूको राशिफल पछि पनि अपार भएको सम्म दिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 21 गते आइतबार आज जबरदस्त जन्मदिन परेको छ। आज जबरदस्त जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम पहिलेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछौ। यता विभिन्न कृष्ण मित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्त कसैको जन्मदिन परेको छ हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुन्छ। 0765 4300 0765 4300 0828 3600 3600 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि शुभ बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला तोकला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार। शुभ बिहानी।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु।
5: स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9887769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र मह, मोबाइल 9841616878, 9235552763।

0: यसो आमा चाहिँ कहाँबाट छनेको
1: खटिहाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाहिँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राभा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633484 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694543
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229038 र 9808222938
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845410950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
15: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
7: होइन कति पुन मोबाइल भन्दै कराएको
15: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
7: कहाँ छ पुन मोबाइल
15: यही दुईवटामा तरकारी पसलको आदैमा छ
7: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
15: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
7: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848400000
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
17: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
16: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
7: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
18: चिकन ससेज बब ससेज
16: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
15: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856288587
19: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
20: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
21: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
22: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
23: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई

0: 74।
1: मङ्गलम् पुनरिकाक्ष मङ्गलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 9855508634।
5: ला टायरमा कट लाग्यो जो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
6: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
8: अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा जुन एकदम सकारात्मक कुराहरू हुन् होइन नागरिकको पासपोर्ट चाहिँ घर घरमा
9: पुर्याइदिने
8: त्यो ठिकै छ होइन तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले 5 वर्ष 10 वर्षमा एकपटक लिने कुरा हो होइन नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन तर हरेक दिन जहाँ नागरिक ठोक्किन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन गइसकेको
9: तपाईँले महत्वपूर्ण कुरा उठाउनु भयो मोनिका निरौलाजी तपाईँले भन्ने जस्तो मैले तपाईँलाई सजिलोको लागि मैले जोड्न खोजेको जसरी सरकारले पासपोर्ट नागरिकता चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि चाहिँ अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ उस्तै शास्ती छ उस्तै समस्या छ त्यहाँ चाहिँ आइतबारको विधा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्
8: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन तर एउटा चाहिँ आम नागरिक जो भनौँ न मध्यम वर्गीय तल्लो मध्यम वर्गीय निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन तर जसलाई तपाईँले भन्नुभयो जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा सहरसम्म आउनु भएको छ र सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि उहाँलाई चाहिँ त्यो आइतबार भनेको अझै एक दिन होटलमा खर्च हो अझै एक दिन खाना खर्च हो हो होइन, र त्यस कारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा, त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ। र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन।

0: अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन अझै बढेको छ एक दिन विदा थपेका कारणले तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो किनभने 3% बेसी कर तिर्नु पर्ने भयो त्यसै गरी भनौ बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ कि आजभोलि होइन त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
1: आयकर
0: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाई हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा यो सरकारले सुविधामा यो सरकारले चाहिँ पहुँचमा सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरणकारी काम चाहिँ अहिलेसम्म नगरेको जस्तो देखिन्छ होइन यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईँले अघि भन्नुभयो जस्तो विद्यार्थीका लागि चाहिँ समयमै परीक्षा लिनु होइन जस्तै म 3 वर्ष कलेज जान्छु मेरो डिग्री 5 वर्षमा आउँछ भनेको त्यो मेरो जीवनको महत्वपूर्ण 2 वर्ष चाहिँ मैले एउटा राज्यको बेसिकीका लागि चाहिँ मैले गुमाउनु परेको कुरा हो होइन त्यसकारणले चाहिँ यो रिजल्ट समयमै आउनु भनेको एकदमै ठुलो एउटा चाहिँ उपलब्धि हो एकदमै ठुलो महत्वपूर्ण कुरा हो तर यो यसलाई चाहिँ अलिकति भनौँ न 10 दिनमै रिजल्ट आइहाल्नु पनि पर्दैन होला सायद होइन कतिजना विद्यार्थी छन् ती विद्यार्थीहरूको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सडकमा अस्ति आउनुभएका विद्यार्थीहरूलाई कति ठगिएको महसुस भएको छ होइन उहाँहरूले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनुभएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नुपर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरूको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ होइन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्ताउलो भएर गरिहाल्न पनि पर्दैन होइन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा 2 वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसै गरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाई पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो होइन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो होइन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलि ठिक भएन कि भन्ने लाग्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
6: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5121-0012-5121-00 97418-0296।
6: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौलाजी, अब तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या मुदागत रूपमा भन्दा 100 दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलिक कमजोरी चाहिँ यो भनेर मुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
3: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ, है,
2: केही
3: गर्ने हुटुटी देखिन्छ, होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो, होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ। अब अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने, यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर रा, कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो, होइन। र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ, र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा, होइन। र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा, यो सरकारले सिर्जना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुनुन हाँस्नु अवस्थामा पुर्याएको छ, होइन, बिल्लीबाटै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरुन्तै गरोस् भन्ने मेरो।
2: अहिले केही बेरमा आउँला, हामी के गर्नुपर्छ भनेर म एकछिन पछि आउँछु। तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो, हुटुटी मात्रै,
3: हजुर,
2: केही गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
3: होइन। मैले रिजल्ट टाइममा निकाल्ने
2: हुटुटी अन्तर्गत चाहिँ छिटो नतिजा निकाल्ने
3: त्यो पनि एउटा सकारात्मक पक्ष नै भन्नु
2: पर्छ।
3: आशा लाग्दो त्यही त अलि अलि अहिले चाहिँ कस्तो छ भन्दा, यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ, होइन।
2: अब त्यसमा यसो भनौँ न, 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
3: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
2: भनेपछि अनुत्तीर्ण
3: जस्ट पास पनि भएको छैन।
2: अब धेरैले के भन्छन् भने, अब मोनिकाजीलाई मैले यहीँ जोड्न खोजेको सोध्न खोजेको चाहिँ, यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने, अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको होइन नि?
3: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ, होइन, कहिल्यै पनि। म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा, होइन, मेरो कुनै पनि ऐतिहासिक रूपमा अथवा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो, बाउ बाजेदेखि यही पार्टी हो भन्ने पनि छैन, होइन। एउटा उम्मेद्वारको चाहिँ उसको राम्रा एजेन्डाहरू छन्, होइन, मलाई मनपर्ने कुराहरू छन् भने म भोट दिने खालको, म स्विङ भोटर हो, होइन। त्यही भएर मेरो त्यो कुनै पनि एउटा लोयल्टी कुनै पनि पार्टी प्रति छैन, सदस्य पनि होइन, होइन। त्यसकारणले यो चाहिँ एकदम, तर म कहिले काहीँ सोध्छु, होइन, सायद उहाँहरूका समर्थकहरूसँग मैले अलि बेसी कुरा पो गर्नुपर्छ कि, मैले केही नदेखिरहेको हो कि, होइन, सायद मेरो आँखामै पट्टी पो लाग्या हो कि भन्ने पनि लाग्छ मलाई कहिले काहीँ।
2: जे होस् मोनिकाजी, तपाईँ जस्तै तपाईँहरू चाहिँ एउटा स्वतन्त्र रूपमा, हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नवयुवाको आन्दोलन भनेपछि तपाईँहरूले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधिको प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईँहरूले खबरदारी गर्दै आउनु भएको, निम्न र गरीब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईँहरूले बेला बेला आवाज उठाइरहनु भएको होइन, तपाईँहरूले धेरै अभियान चलाइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि आज हामी तपाईँसँग यो सरकारसँग तपाईँहरूले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौं होइन। अब मोनिकाजीहरूले अघि नै तपाईँले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईँहरूको एउटा सम्झौता भयो होइन नवयुवाहरूको तर्फबाट, अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईँहरूले धेरै अपेक्षा गर्नु भएको थियो कि, अलिकति अपेक्षाको कुरा गरौँ न, तपाईँहरूले गरेको अपेक्षा चाहिँ के थियो बुँदागत रूपमा भन्दाखेरि नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईँहरूले शुरूमा गरेको अपेक्षा चाहिँ के थियो?
3: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरूको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो होइन। अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरूलाई एकपटक पनि भेटेको छैन होइन। त्यो एकदमै दुःख लाग्दो, चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा होइन। एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि, यति ठूलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि, त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई चाहिँ एकपटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ होइन।
2: भेट्नुपर्छ, भेट्नु होला भन्ने अपेक्षा थियो, त्यो पूरा भयो
3: होइन। भेट्ने भनेको त त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने होइन, उहाँहरूका के छन् त आवश्यकता, गुनासाहरू के छन्, त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो।
2: त्यो भएन, एउटा अपेक्षा त्यो थियो, त्यो भएन। अब अर्को तपाईँको अपेक्षा
3: र त्यसमा चाहिँ कस्तो झल्झली के याद आउँछ भन्दा, त्यो शहीदका शालिकहरू जुन छरपष्ट छन् नि, ती चाहिँ एकदम याद आउँछ कि दिमागमा, किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है। अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ
2: अहिले
3: पनि होइन, र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् होइन। यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो, र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि 1 वर्षभन्दा धेरै भइसक्यो कि होइन। एउटा आमा हुनुहुन्छ, माइती घरमा बस्नुहुन्छ, सुदूरपश्चिमबाट आउनुभएको, उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थे नि त होइन। अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन, उहाँको खेत बाँझै छ, उहाँको एउटा छोरा छ अरे, एउटा छोरा जेलमा बसेको 1 वर्ष हुन लाग्यो होइन, अब 1 वर्ष पुग्न
2: लाग्यो,
3: भदौमा 1 वर्ष ठ्याक्कै पुग्छ, र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन। भित्र गृहमन्त्रीको शपथ हुँदै थियो, बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइरहेको देखिएको थियो होइन। दोस्रो अपेक्षा त्यो थियो कि झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन त्यसलाई प्राथमिकतामा राखेर रा यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन, त्यो हुन सकेन। अर्को भनेको प्रहरीको रूपान्तरणको होइन। त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन् यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुँदे हुन पुगेको हो होइन। र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसमा नियुक्ति कसरी हुन्छ होइन, र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन, त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन, किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो, त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ। त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ। त्यसमा प्रधानमन्त्री, त्यसमा शिक्षा मन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया, राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन्, राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो। र त्यसकारणले चाहिँ यसलाई पुनर्विचार गर्ने होइन, र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन, त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नुपर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो। र त्यसकारणले चाहिँ त्यो एलिजिबिलिटी, त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने, यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भनेको प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने, तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन।
2: तर अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि सुरु भएको छ, केही नियुक्ति पनि हुन थालेको छ। अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दो जुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ?
3: होइन, सरकारले भन्ने उही गरिरह होला, गर्ने पनि उही गरिरह होला। जस्तै हाम्रो सांसद, गोर्खाका सांसद, पूर्व महामन्त्री रासोपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन, यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो रासोपाका लागि, भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वत एक अङ्क बढिहाल्छ नि भन्ने, त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्न पर्यो सरकारबाट होइन। तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन, अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन, त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन। जब विधि बन्छ, जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ, तब न त्यसको सुनिश्चितता हुन सक्छ। तब जो नै आए पनि होइन, ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला रे होइन, त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे, तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन, त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त। त्यसकारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुनु पर्यो। त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुनु पर्यो भन्ने हो के
2: जुन त्यो तपाईँहरूको अपेक्षा थियो, त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको
3: छ? जस्तो लागेको छैन, किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपतिलाई भोट हाल्या हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो के? हिजो पनि एमाले एमालेलाई भोट हालेकै मान्छेलाई राख्थ्यो, आज राष्ट्रपतिले राष्ट्रपा भोट हालेको मान्छेलाई राख्छ होइन, भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त? सक्दैन होइन। तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त, के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ? र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ। त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन, विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा।
2: अब यसमै कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन्, हामीले भने जस्तो त्यो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ, त्यस्तो लाग्छ?
3: होइन, यस्तो हो, अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि, जस्तै मैले कसलाई भोट हालेँ भन्ने आधारमा म स्वतन्त्र भइनँ भन्ने कुरा चाहिँ होइन होइन। हामी सबैले कसै न कसैलाई त भोट दियौं नि त होइन, हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ, हामीलाई कोही मन पर्न सक्छ होइन, नेताकै रूपमा मन पर्न सक्छ, त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन के। तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त होइन, रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि, हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन। तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कतिको चाहिँ मैले बुझेको छु, ए है मलाई यो नेता मनपर्छ होइन, तर त्यसको मतलब यो होइन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस फाइभ मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइनँ भन्ने कुरा हो होइन। तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो होइन। त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नु पर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन, तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन।
2: मोनिका निरौलाजी, तपाईँ जेनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ, नवयुवाको प्रतिनिधि हुनुहुन्छ, आज हामी तपाईँसँग सरकारको 100 दिनको अवसरमा सरकारले कस्तो काम गरेको भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन, 100 अंक दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराइमा फेल भएको छ भनेर तपाईँलाई अघि भन्नुभयो। अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा, मैले अलिकति सकारात्मक कुरा कोट्याएँ, पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन, प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ, महिनै पर्खिनुपर्छ, बोल्नुहोस् भन्दा नि बोल्नुहुन्न होइन, उद्घाटनमा जानुहुन्न, त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन। पहिला पहिला भाषण गरेर वाक्कै बनाउँथे होइन, भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने, अहिले बोल्दैनन् पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ?
3: बोलाइ र काम गराइसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन, किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन, देखियो कत्रो ठुलो गल्ती हुन सक्ने रहेछ, धेरै ओभर कुल ओजे हुन खोज्दाखेरि क्या ओभर जान्ने भएर भन्ने लाग्छ मलाई होइन। त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन, मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन, काम गर्नका लागि जागिर दिएको हो, त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन, विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन, त्यो एउटा विधिको शासन हो, त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्न पर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन। अब त्यो सँगसँगै ठुल्ठूला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन, तर एकजनाले नदिँदैमा चाहिँ यो सरकारले पुरै नदिएको भन्ने पनि होइन, जस्तै अर्थमन्त्रीले त जहाँ पनि गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन, सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि बारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त, भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने भावनाका लागि 3% कर लगाउनु होइन, बिजुली खपतमा 3% कर लगाउनु होइन, ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ, म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु, तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेछन् होइन, त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिराखेका त होइनन्, होइन, एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिन भन्ने हट लिएर
2: भनौँ न, प्रधानमन्त्री बोल्नुपर्ने ठाउँमा नि बोल्नु, न अरू मन्त्रीहरू नबोले नि हुने ठाउँमा चाहिँ बोल्नु,
3: नबोले नि हुने ठाउँमा जे पनि बोल्ने कि होइन, अब अर्थशास्त्र चाहिँ मैले मात्रै जानेको छु र बुझाएको छु भन्ने खालको अभिव्यक्ति जुन आउँछ, जुन घमण्डबाट आउँछ, त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ।
2: मोनिका निरौलाजी, अब हामी अन्तिम खण्डमा चाहिँ तपाईँले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईँहरू जेन्जीहरूले जे खोज्नु भएको यो सरकारसँग अपेक्षा, यो सय दिनमा बितेको सय दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईँहरूले धेरै कुराहरू चाहनु भएको थियो, आम नागरिकले धेरै कुरा चाहेका थिए होइन, पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ, तपाईँहरूसँगै अभियानमा लाग्नुभएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ, तैपनि सरकारले भनेअनुसार काम गरेन भनेर तपाईँले भनिहाल्नुभयो। अब तपाईँहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ, अब अहिलेदेखि नै सरकारले के कुरामा ध्यान दियो भने तपाईँहरूले तपाईँहरू जस्ताले तपाईँले यसरी चाहिँ आलोचना गर्नुपर्ने थिएन होला, अबको आउँदा दिनहरूमा सरकारको काम कस्तो हुनुपर्छ?
3: पहिलो त शहीद परिवार र घाइते साथीहरूको मागहरू चाहिँ तत्काल सम्बोधन हुन पर्यो होइन, उहाँहरूको दीर्घकालीन व्यवस्थापनको काम चाहिँ आजैबाट शुरू गर्नु होला भन्ने मेरो अनुरोध छ होइन। त्यसै गरी 2700 जो अझै पनि कारागारमा हुनुहुन्छ उहाँहरूको भविष्य के हुनेवाला छ त, त्यसप्रति केही न केही त चासो देखाइदिनुहोस् न होइन, सबै अपराधीलाई उन्मुक्ति दिनुहोस् भने होइन कि होइन, तर झुटा मुद्दामा जो अझै पनि जेलमा हुनुहुन्छ उहाँहरूको माग मुद्दा त सम्बोधन गरिदिनु पर्यो नि त सरकारले होइन, आन्दोलनबाट आएको हुँ भन्ने सरकारले, त्यो दोस्रो कुरा भयो। तेस्रो कुरा भनेको नागरिकको अपेक्षा भनेको चाहिँ दैनिक जनजीवनसँग जोडिएको छ कि होइन, अहिले म गाडी भाडा तिर्न पनि धौ धौ पर्नुपर्ने अवस्थामा पुगिसकेको छु होइन, किन भन्दाखेरि महँगी त्यस्तो बढिसकेको छ होइन, एउटा ग्यास सिलिन्डर किन्नका लागि आधी सिलिन्डर पाइन्छ है, त्यसकारणले यो गाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौँ, महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन, म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन, बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि, त्यही भएर गाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ, उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन, र सबैभन्दा महत्वपूर्ण अघि पनि मैले थोरै भनेका थिएँ, जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ होइन, त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन, र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन, ती संस्थाहरू भदौ 24 गते जले होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धबिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए, त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो, र लोकतान्त्रिक प्रक्रिया लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं होइन तिनीहरूलाई चाहिँ झन् ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के होइन। यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र त्यसकारणले विधिको शासन भन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
2: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली बनाई मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी राष्ट्रपाका कतिपय नीति भर्खरैमा पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ कसरी सचेर अगाडि बढ्नुपर्छ तपाईँको सुझाव के छ?
3: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई। त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि। जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ होइन जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा होइन त्यसको त्यो असर हो नि त होइन। त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ होइन। यो जुन भनौ न अख्तियारको प्रमुखलाई राखेर रा चाहिँ थर्काउने होइन यसो गरेनस् भने तँलाई पखलास भन्ने होइन यो कुनै विधि यो कुनै प्रक्रियामा मान्य छैन कि होइन। हरेक नागरिकको अधिकार हुन्छ नि त उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन होइन। जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ होइन। यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो यसलाई सच्याउनु पर्छ होइन। त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ। किनभने संसदप्रति उहाँ जवाफदेही हुनुहुन्छ। संसदप्रति जवाफदेही हुनु भनेको ती मुखहरूप्रति मात्रै होइन हरेक आम नागरिक हरेक जनता जसले ती सांसदहरूलाई भोट दिएर सांसद बनाए तिनीहरूप्रति जवाफदेही हुनु भनेको हो होइन। त्यो भनेको गणतन्त्रको आधारभूत मान्यता हो कि सबैभन्दा माथि चाहिँ हरेक नागरिक हुन्छ भन्ने मान्यता हो त्यसलाई चाहिँ ननाग्नु होला भन्ने अर्को अनुरोध होइन। र अर्को अनुरोध चाहिँ के छ भन्दाखेरि यो व्यवहारको रूपमा चाहिँ उहाँहरूको जुन एउटा यो कस्तो देखिन्छ भन्दा यो फ्र्याट हाउस भन्ने हुन्छ कि अमेरिकाको कलेजहरूमा चाहिँ त्यो चाहिँ केटै केटाको एउटा घर बनाउँछन् होइन अनि त्यो एउटा केटाको क्लब जस्तो बनाउँछन् क्या हाम्रोमा अहिले एमआरआर भए जस्तो नि त होइन। त्यो चाहिँ किचन क्याबिनेटदेखि लिएर मन्त्री परिषद पनि एमआरआरको अथवा फ्र्याट हाउस फ्र्याट बोइज जस्तो देखिनुहुन्छ कि उहाँहरूको बोली व्यवहार होइन त्यसलाई चाहिँ सच्याउन आवश्यक छ जस्तो लाग्छ। अलिकति धेरै नै उहाँहरू अराजक र अपरिपक्व हुनुभयो भने एउटा डर चाहिँ के छ भन्दाखेरि एउटा सिङ्गो पुस्तालाई अथवा युवालाई नै हेर्ने दृष्टिकोण चाहिँ कस्तो बन्ला भन्ने डर पनि छ कि। उहाँहरूको असक्षमता र अकर्मण्यताको भार चाहिँ एउटा सिङ्गो पुस्ताले बोक्नुपर्नेवाला छ होइन। एउटा सिङ्गो पुस्तालाई चाहिँ ल युवाले चाहिँ नसक्ने रहेछ हामीले दिएकै हौ त युवालाई मौका के नै गर्यो र भन्ने खालका जुन एउटा यो त्यो भाष्य सिर्जना भइसक्यो नि त होइन। युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले। त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ। किनभने हुटहुटीले मात्रै पुग्दैन के होइन हुटहुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, त्यसमा चाहिँ धैर्यता पनि चाहिन्छ, होइन आजको भोलि गरिहाल भन्ने बित्तिकै त हुँदैन नि त, होइन राज्य चलाउने कुरा हो, समय लाग्छ, धैर्यता चाहिन्छ र डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ, होइन होला थर्काउनु मन लाग्ला रिस्कोलाई उठ्दैन र होइन तर त्यो थर्काउनु मन लाग्यो भन्दैमा चाहिँ प्रहरी प्रमुखलाई थर्काइदिने संवैधानिक आयोगका प्रमुखहरूलाई थर्काइदिने त्यो त मान्य छैन नि त, त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ, त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन आवश्यक छ र धेरै भनेको चाहिँ यो अराजक व्यवहारलाई चाहिँ बन्द गर्न आवश्यक छ।
2: धेरै धेरै धन्यवाद मोनिका निरौलाजी तपाईँको यो प्रतिक्रिया समयको लागि।
3: हजुर धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा।
2: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला। आज हामीले सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
2: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
2: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
1: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178, 9557000778।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौड़ा कपड़ा उद्योग फेरि संचालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 1,30,000 गाड़ी बिक्री, पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुंगासहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको बाढ़ीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरुता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछाम सहित आसपासको नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसून सक्रिय भएकोले वर्षा हुने क्रम बढ़ेको छ। काठमाण्डु उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाण्डु उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै गएका छन्। त्यस्तै सड़क अवरूद्ध हुने क्रम पनि बढ़ेको छ। कर्णाली प्रदेशका दुई प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ रिजेगाड़ खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरूद्ध भएको छ। त्यसै हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रूकुम शहीदमार्ग पूर्ण रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरूद्ध सड़क खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका सड़क सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सड़कमा पनि अत्याधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सड़कको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराति घरमा सुतिरहेको बेला जंगली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका दुई बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई नौ मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई दुई मर्फिस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको सचिव राउतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। अब विदेशको खबर। अस्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय गाड़ीको बिक्रीले गएको महिना अर्थात जूनमा लगातार 5 पटक नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रेलियाको गाड़ी उद्योगको छाता संगठन फेडरल च्याम्बर अफ अटोमोटिभ इण्डस्ट्रीज एफसीएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार जून महिनामा अस्ट्रेलियाभर कुल 130,058 नयाँ गाड़ी बिक्री भएका छन्। जसमध्ये विद्युतीय गाड़ीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाड़ी बिक्री भएकोमा जूनमा यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाड़ीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा 5 महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढ़ाएका छन्। अब खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई एक तथा गैराती भएको खेलमा मोरक्कोले सह आयोजक क्यानडालाई तीन गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा सातौं गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। सँगै क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारबन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, छजना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपड़ा उद्योग फेरि संचालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
2: शुक्ला गण्डकी एफएम 97.6।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौड़ा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
12: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौड़ा प्रस्तुत गर्दछ।
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
14: सम्पर्क 0654142121, मोबाइल 98565391।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय

0: अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850-23128 र 9462-14726।
3: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसजीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर सम्पर्क 0654142545, 0654143545।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9850-23630।
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
15: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
14: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
15: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
16: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हर उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
17: हजुर दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा

0: शुक्ला हिरे तार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्था नहु।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
6: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
7: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका,
2: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.9 MHz कार्यक्रम रामृषिको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई आयोजन गरिदिनु भएको मेन आभूषण सुन्तली उद्योग केडुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्ष विजनका गरगनाहरू, सुन्दरबद्ध राखिएका गरगनाहरू, पञ्चनाथ तल प्रणालीद्वारा नापिएका छापाउलसनका गरगनालाई आवश्यक परेको छ भने तर वोमेन आभूषण सुन्तली उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको गल्ली र पोखरा रमाउने बस रोक्ने ठाउँ होइन, यात्री भन्ने ठाउँ छ, अनि बस पनि त्यहाँ रोक्ने गर्छ। पहिला रोक्छ, अहिले रोक्छ होइन। गल्लीबाट भित्र छिर्नु भयो भने तपाईँ ठ्याक्कै तपाईँहरू ओमेन आभूषण सुन्तली उद्योग भेटाउन सक्नुहुन्छ। बायाँपट्टि रहेको छ, त्यहाँ गएर तपाईँहरूले गरगनाहरूको सम्पूर्ण कारोबारहरू गर्न सक्नुहुनेछ। आफ्ना मन पराउने गरगनाहरू खरिद गर्न सक्नुहुन्छ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सञ्जयलाई पनि ओमेन आभूषण सुन्तली उद्योगको बारेमा चाहिँ जानकारीहरू दिन सक्नुहुनेछ। र बिहानीको समय छ, बाहिर चाहिँ मजाले घाम लागिसकेको छ है। हिजो नि एकदमै छिटो घाम लागेको थियो, आज पनि एकदमै घाम लागिसकेको छ, झलमल्ल भइसकेको छ घाम लागेर, घमाइलो रमाइलो भइसकेको छ। र तपाईँ पनि खेत रोप्दै हुनुहुन्छ होला गाउँघरतिर, र पेसातिर आउने कार्यतिर जाने भन्दा पनि आज आइतबार बिदा गएको छ, बिदाको समय कतै घुमफिर गर्दै हुनुहुन्छ अथवा गाउँतिर गएर खेत रोप्दै पनि हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ हाम्रो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। सबभन्दा ठुलो कुरो स्वास्थ्य हो, स्वास्थ्य राम्रो हुनुहुन्छ सबै कुरा राम्रो हुन्छ। त्यही भएर स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, विशेष रूपमा हाम्रो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। आज भने शुक्रबार अलिकति आइतबारको बसाइमा छौँ, आइतबारको बसाइ तपाईँकोमा सम्पदामा निस्केको नयाँ नयाँ सुमधुर लुभाकालाई कार्यक्रममा स्थान दिने गर्छु र दिने भाकाहरू सुनेर तपाईँहरू कार्यक्रममा आनन्द लिन सक्नुहुनेछ होइन विशेष रूपमा। र आज चाहिँ नयाँ नयाँ भाकाहरू राख्नेछु, तिनै भाकाहरू बज्नेछन् र तिनै भाकामा तपाईँहरू चाहिँ रमाउन सक्नुहुनेछ। कामको व्यस्तता रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ होला भने विश्वास पनि रहेको छ। कामहरू त हुने नै भयो होइन, यतिखेर माना खाएर मुरी उब्जाउने समय रहेको छ। आरामभन्दा पनि बढी मात्रामा चाहिँ काम र प्राथमिकता दिने गर्छ असार साउन, जेठ असार साउन महिनामा होइन, धान रोप्ने कोदो रोप्ने समय छ, यिनै काममा व्यस्त हुनुहुन्छ होइन। स्वास्थ्य रहनुहोस्, स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस् होइन। र यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीले सुरु गरेको सुमधुर भाकुला कार्यक्रममा स्थान दिन्छु भएका आएको 18 घण्टा भएको छ। यसमा आवाज रहेको छ सूर्य खड्का र शान्ता रानी परियारको, लयसुगा शिव अकेलीको रहेको छ, डाँडेको चौतारी भनिरहेको छ। सुमधुर भाका स्वीकार्नुहोस्।

हजुर सुमधुरका तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने अर्को सुमधुर लुगा कलाकारीकोमा स्थान नै छ, जसले तपाईँहरूको माझमा म आउनेछु। यो भएको दिन भएको छ पोखरेली नानी भनिरहेको छ, यसमा आवाज रहेको छ मौसम गुरूङ र मेदिना राईको आवाजमा रहेको छ, शब्द रमेश विजीको रहेको छ। यति बेलाको सिकार्नुहोस् सुमधुर भाका।

को माझमा स्थान दिइसकेपछि पनि मन परेको होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा फेरि उनीहरूको सुमधुर रूपकालाई कार्यक्रममा स्थान दिन्छु। यो भकाएको पनि दुई दिन भएको छ। मायालुको काख पनि रहेको छ, यसमा आवाज रहेको छ। कुशल व्यवस्थे र शान्ति प्रियारको लय शब्द सुजन लम्सालको रहेको छ। यति बेलाको सुमधुर राजा

हजुर, सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसके आज भने नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमिना भूषण संसदीय उद्योगलाई पनि मलाई देखि आभार प्रकट गर्दछु। स्वदेशता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेना भूषण संसदीय उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। र तपाईँ सम्पूर्णलाई पनि फेरि एकमुष्ट रूपमा होइन हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा भने सुमधुर भाकलाई स्थान दिन्छु। भाकाएको चार दिन भएको छ लौ नानी, यस्तो मलाई यस्तो भयो कि यस्तो भएमा भनिरहेको छ। यसमा आवाज रहेको छ सुरेश सञ्जान र अन्जिता विश्वकर्माको, अनि शब्द चाहिँ सुरेश सञ्जानको रहेको छ। यसमा दुर्भागलाई आजको श्रृंखलाबाट भने राख्दै म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँको बाँकी बल्छु भने सुख विदुर तपाईँहरू सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्लागन्धकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दोलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 065-570-225, मोबाइल 98-560-33-878, 98-461-658।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98-560-43-952 र 98-066-56।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिनमा शासकीय सुधार, सार्वजनिक सेवा प्रवाह, सुशासन, डिजिटल शासनलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सरकारले 100 दिनमा 2082 चैत्र 13 गते गठन भएकै दिन मन्त्री परिषदको कार्यान्वयनमा ल्याएको छ। ती कार्यसूची कार्यान्वयनका लागि समय सीमा, जिम्मेवार मन्त्रालय तथा निकाय र कार्य सम्पादन सूचक समेत निर्धारण गरिएका थिए। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दीर्घकालीन शासकीय रूपान्तरणका लागि पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढ़ाएको बताएका छन्। उहाँका अनुसार प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर सुधारका कार्यक्रमहरू सञ्चालन गरिएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सुधारका कार्यक्रमहरूको नियमित अनुगमन, समन्वय र सहजीकरण गरेको उहाँले बताउनुभयो। पत्रकार सम्मेलन मार्फत 100 दिनको उपलब्धि सार्वजनिक गर्दै प्रशासकीय सुधारका 100 कार्यसूची अन्तर्गत भएका प्रगति प्राप्त उपलब्धि र प्रारम्भिक परिणामका साथै कार्यसूचीमा नपरेका विभिन्न कार्य मन्त्रालयहरूका महत्वपूर्ण सुधारात्मक कार्य समेत उहाँले जानकारी दिनुभयो। सरकारले दिनमा शासकीय सुधारलाई थप संस्थागत, परिष्कृत र परिमाणमुखी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने शासन कायम गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै सुधार अभियानमा संलग्न कर्मचारी, जनप्रतिनिधि तथा सरकारवालाहरूप्रति आभार पनि व्यक्त गरिएको छ। सरकारले हेटौँडा कपड़ा उद्योग पुनसंचालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावतले हेटौँडा कपड़ा उद्योग संचालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2083 साल असार र 18 गते हेटौँडा कपड़ा उद्योग पुनसंचालन गर्ने निर्णय गरेको थियो। सरकारको पूर्ण संचालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव रावतले जानकारी दिनुभयो। पछिल्लो समयमा बन्द रहेका अथवा रूगण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी संचालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारले 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव रावतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेको पहलबारे जानकारी गराउन दिनुभएको थियो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको एउटा कपड़ा उद्योग पुनः संचालनको लागि परीक्षण उत्पादन गर्न र असार 18 गतिको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। दाङमा चट्याङ लागेर 1 महिलाको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। गोरै उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दीपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरीले दाङले जनाएको छ। गोराही 9 माछा हिमा धान रोपाई भइरहेको बेला हिजो बेलुकी 81 चट्याङ परेको थियो। गोराही 2 मर्फेस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप बिका घाइते हुनुहुन्छ। घाइतेको राति स्वास्थ्य विज्ञान प्रतिष्ठान गोराहीमा उपचार भइरहेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राती घरमा सुतिरहेका बेला हात्तीको आक्रमण परि 25 वर्षीय आशिका भुटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती दपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगा लागि समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैराती बाढ़ीका कारण 1 महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि धोला खोला र आसपासका खोसाबाट आएको हिलो माटो र ढुङ्गा सहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब परिचेक डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 26 वर्षीय अन्दाजी आनन्दी बिकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको। बाढ़ीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी बिक, 44 वर्षीय रेउली बिक, 48 वर्षीय विष्णु बिक, 15 वर्षीय निरुता बिक, 13 वर्षीय सीता बिक र 65 वर्षीय जस बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घरबाट प्रभावित एवं प्रत्यक्षदर्शी
विष्णु विगका अनुसार बाढ़ीले झण्डै 15-16 मीटरसम्म बगाएको थियो, जसका कारण ढाड़ टाउको लगायतका शरीरका विभिन्न भागहरूमा चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सरकारी भवन र खाद्य गोदाम सहित 7-8 घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरणहरू संकलन भइरहेको प्रहरी जनाएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी साथ निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत आउने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलान कंक्रिटिङको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभागका आयोजना निर्देशनालय एडीपीका आयोजना निर्देशक चुडा राज ढकालका अनुसार दाउनेको भौतिक भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म ढलान टिक्ने उहाँको भनाइ छ। जसले नागरिकले दाउनेमा भोग्दै आएको शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सड़कको भारवाहन क्षमता एकल चालकमा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाड़ीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12-20 हजार गाड़ी आवाजात गर्दा पनि सड़कमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। उहाँले दाउन्ने मन्दिर मुनिको पहिलो प्रभावित क्षेत्रमा झण्डे 50 मिटर एकतर्फी ढलान गर्न बाँकी छ। कालो पत्रे गर्दा सड़क छिटो बिग्रने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सड़क अवरूद्ध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ। पुरानो दललाई विस्थापित गर्दै नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा उदाएको छ। केही वर्ष अघि मात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै 2/3 मत पाएर सरकार बनाएको छ। सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बाली नेतृत्व सरकार बनेसँगै पुराना दलहरू रुष्ट छन्। अझै सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तीनका नेताहरू आक्रोशित छन्। त्यसमा गण्डकीका मुख्यमन्त्री सुनराज पाण्डे पनि अछुतो छैनन्। नेपाली कांग्रेसका शेरबहादुर देवा पक्षीय पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री पाण्डे बालेन्द्र सरकारप्रति पहिलेदेखि नै नकारात्मक थिए। झन पछिल्लो पटक राष्ट्रपति महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव पाएपछि उनी थप आक्रोशित भएका छन्। बेला बेला संघ सरकारप्रति असन्तोष व्यक्त गर्दै आएका मुख्यमन्त्री पाण्डेले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पनि आक्रोश लुकाउन सकेनन्। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले शनिबार पोखरामा आयोजना गरेको गण्डकी मीडिया समिट कार्यक्रममा बोल्दै उहाँले पत्रकार र कर्मचारीलाई आन्दोलन गर्न उस्काएर सरकारी विज्ञापन सरकारी मीडिया बाहेक अन्यलाई नदिने निर्णयमा पत्रकार र कर्मचारी संगठन खारेज गर्ने निर्णयमा कर्मचारी संगठन पूर्ण डराएको उहाँको आरोप छ। कार्यक्रममा पत्रकार संघ महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले आफूहरू सरकार विरूद्धको आन्दोलनमा रहेको बताएको प्रसंग कोट्याउँदै उहाँले पत्रकारको आन्दोलन फितलो भएको आशय व्यक्त गरेका छन्। अरबको विज्ञापन बजारलाई सरकारले सरकारी मीडिया मात्रै दिने निर्णय गरे। उहाँले भन्नुभयो यही हो तपाईहरूको आन्दोलन। हिजो हामी पुराना दलहरू कांग्रेस एमाले वा माओवादीको नेतृत्वमा सरकारले यही काम गरेको भए तपाईहरूको आन्दोलन यस्तै हुन्थ्यो कि यो भन्दा अझ चर्को हुन्थ्यो। सरकारले सम्बोधन गर्नु पर्थ्यो, गर्न बाध्य बनाउन सक्नुहुन्थ्यो कि हुँदैन थियो कि सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न उहाँले सुझाउनुभयो। पत्रकारहरूलाई आन्दोलनका लागि उस्काउने क्रममा उहाँले रासपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको पनि आरोप लगाउनुभयो। बालेन सरकारलाई सच्याउन दबाव दिनुपर्ने उहाँको भनाइ थियो। यदि अधिनायकवाद अर्थ र स्वतन्त्रतालाई हनन गर्ने सोचाइ भएको सरकार आयो भने सबैभन्दा पहिला प्रहार प्रेस जगतलाई नै हुने चेतावनी दिँदै भन्नुभयो। तपाईहरूको कलम भाँचेपछि मात्रै मेरो आवाज सुनिन्छ, तपाईहरूको मुख थुनिएपछि मात्रै मलाई जेल लगिन्छ, किनकि त्योभन्दा पहिले दलका नेताहरूलाई थुनियो भने पत्रकारले लेखिदिने र बोलिदिने खबर खतरा हुने भएकाले पहिले पत्रकारहरूको कलम भाँचिने उहाँको भनाइ थियो। उहाँले 2059 सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पहिलो प्रहार पत्रकारले गरेको दृष्टान्त दिदै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो।
बागमती प्रदेश सरकारको सहयोगमा तनहुँका बुखरिनी गाउँपालिकालाई चितवनको भरतपुर महानगरपालिका रिक्षा कमाना गाउँपालिकासँग जोड्ने त्रिशुली नदीमा दुईवटा झुलुङ्गे पुल निर्माण हुने भएका छन्। उक्त दुईवटा पुल निर्माणका लागि बागमती प्रदेश सरकारले कुल एक करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। आबुखरिनी गाउँपालिकाको आवश्यकता र अनुरोधलाई विशेष प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रति पुल 50 लाख रूपियाँका दरले बजेट व्यवस्थापन भएको गाउँपालिकाको अध्यक्ष सुप्र सुमनले बताउनुभयो। दुई स्थानमा झुलुङ्गे पुल बनेपछि यस क्षेत्रका बासिन्दाहरूलाई आवाजावतमा ठूलो सहजता मिल्ने विश्वास अध्यक्ष चुमनले व्यक्त गर्नुभयो। चुमनका अनुसार आबुखरिनी गाउँपालिका पाँचसँग चितवनको भरतपुर महानगरपालिका 29 लाई जोड्ने एउटा पुल र आबुखरिनी गाउँपालिका 4सँग चितवनकै इच्छा कामना गाउँपालिका जोड्ने अर्को पुल निर्माण गर्न लागि हो। यस महत्वपूर्ण योजनालाई स्वीकृत गराई बजेटको व्यवस्थापन गराउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा र मन्त्रालयका प्रदेश सचिव इन्जिनियर ईश्वर चन्द्र मरहट्टाको विशेष भूमिका रहेको उहाँले प्रश्न पार्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका 6 जना केन्द्रीय सदस्यलाई सम्मान गरेको छ। शनिबार शुक्ला गण्डकी 8 स्थित उत्तम टोलमा रहेको कवर हलमा आयोजित जिल्ला नगर उद्योग वाणिज्य स्तरीय मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिताको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। महासंघको केन्द्रीय सदस्यमा हालै निर्वाचित गोकर्ण कार्की, छत्रधर आत्रेय, नरेश कडेल, सुबिन श्रेष्ठ, पविन्द्र श्रेष्ठ, हीरा भट्टराई सम्मान पत्र सहित सम्मान गरिएको थियो। नगर प्रमुख कृष्णराज पण्डित, संघका अध्यक्ष सन्तराम श्रेष्ठ लगायतले सम्मान गर्नुभएको हो। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न नगर उद्योग र शुक्ला गण्डकीका जनप्रतिनिधि सहित 22 समूहको सहभागिता रहेको थियो। प्रतियोगिताको शुक्ला गण्डकी नगर प्रमुख पण्डितले उद्घाटन गर्दै खेल कुशासन र स्वास्थ्य र खेलले अनुशासन र स्वास्थ्य रहन सहयोग पुग्ने हुँदा यस्तो गतिविधि नियमित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतियोगिताले शुक्ला गण्डकी क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग पुग्ने बताउँदै स्थानीय सरकारबाट पनि प्रबन्धनमा सहयोग गर्दै आएको जानकारी दिनुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष सन्द्राम श्रेष्ठको

0: जनाएको छ। गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारहरूको सम्मान थालनी गरेको छ। पोखरामा शनिबार आयोजित गण्डकी मीडिया समिति 2083 तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका 5 जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको। सम्मानित हुनेहरूमा पोखराका अग्रज पत्रकार स्वर्गीय केशवराज पराजोली, तिलक मानगढ बाजु, नवलपुरका प्रेमचन्द्र रौनिया, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञास हुनुहुन्छ। प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री राज पाण्डेले उहाँहरूलाई जनै 50,000 राशि ताम्रपत्र दोसल्लाले सम्मान गर्नुभएको हो। तनहुँको गिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 75 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रमहरू सञ्चालन गरेको छ। नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले 50% अनुदानमा कृषक तथा कृषि फार्महरूलाई आधुनिक उपकरण उपलब्ध गराउन लागेको हो। खेल समाचार आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुकी 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। अस्ट्रेलिया र इंल्याण्ड विश्व महिला क्रिकेटको दुई शक्तिशाली टोली भनिन्छ। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। हवस् त, हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम मेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुले गौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965364383।
7: भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारा।

0: मा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0 65 571 240।
2: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
5: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
4: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0 65 570 225 मोबाइल 98 5 60 33 8 78 98 4 61 56 58।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
7: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
7: जलाधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
7: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0 55 63 175 98 56 63 175।
8: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन संस्थाको विनियम ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
10: तर महँगो होला नि
9: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
11: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
11: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
13: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाच वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
3: Come on, everybody. Hello, Shukla Gandaki.
2: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6 A complete console.
4: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै सन्डेका एपिसोडमा तपाईँको माझमा म उपस्थित भइसकेको छु र रहन्छु तपाईँको माझमा अबको 12 बजेसम्म। यो 1.5 घण्टाको समय अवधि तपाईँकै लागि रहेको छ। आजको एपिसोड भनेको चाहिँ तपाईँको रोजाईको गीतलाई कार्यक्रममा राख्ने दिन। कार्यक्रममा जोडिन सक्नुहुन्छ 98422 72911 र 98066611 बाटो भएर है। कार्यक्रममा जोडिँदै गर्नुहोला। तपाईँको ठाउँतिर के कस्तो कामहरू हुँदैछ त्यसबारेमा पनि जानकारी त गराउनुहोला र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि बेगौली फ्रम मेघौली नेपाली मुभीबाट चाहिँ उडायो मन बोलको यो गीत राख्दैछु म। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि उडायो मन बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ यति बेला भने अर्को गीतलाई म कार्यक्रममा राख्दैछु राधा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

ओके बिजुली भलेको होला बोलको यो गीत मैले राखिसके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु रुकुम मैकोट बोलको यो गीत यति बेला भने स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रुकुम भाइकोट बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने लपन छप्पन बोलको गीत चाहिँ राख्दैछु गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला है त

0: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0635414484, मोबाइल 9856703384 र 9856607988।
8: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेको छ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
13: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
13: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17 कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712 40।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709 मोबाइल नम्बर 98460-61268
15: 98560-61268।
17: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
17: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
18: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 माथि
18: पोखरा जाने बाटोतिर।
20: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
18: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ, आफूलाई मनपर्ने गीत सुन्न चाहनुहुन्छ भने चाहिँ 98 422 72 911 र 98 066 36 111 को बाटोबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, अर्को जोने चाहिँदैन मलाई बोलको निश्चय रहेछ, स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को जुनी चाहिँदैन मलाई बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु मैले है। यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा लिन्छु। हेलो नमस्कार हजुर।
1: नमस्ते
0: हजुर। नमस्कार बुवा, सन्चै आराम हुनुहुन्छ?
1: बिल्कुल आरामै।
0: हजुर, अनि खाना खानुभयो कि खानु भएको होइन? हजुर, अनि रोपाईँहरू के कस्तो हुँदैछ? हाम्रो कास्कीकोटतिरको खबर के कस्तो छ सुनाउनुहोस्।
1: पानी पनि मन्द मन्द परेकै छ, अलिअलि बिस्तारै छ, रोपाई पनि चलेकै छ।
0: हजुर ठिक ठाकै छ बुवा, खाना पनि मैले खाइसके है। ल आज कुन गीत सुन्नुहुन्छ भन्नुहोस् त?
1: मलाई आज यो ऋतुहरूमा
0: ल हुन्छ, तपाईँको लागि यो गीत म राख्छु। ल साथीहरूलाई सम्झाउनुहोस् त। हजुर धन्यवाद।
1: अनि सबै चाहिँ नै पछि अछि आउने सबै चाहिँ नै श्रोता साथीहरूलाई भन्दै
0: हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो बलराम बुवा हुनुहुन्थ्यो, कास्कीकोटबाट चाहिँ फोन गर्नुभएको थियो। अब बुवाले गीत रोजेर त गइ नै सक्नु भएको छ है। यति बेला भने बुवाको रोजाइमा रहेको गीतलाई म कार्यक्रममा राख्दैछु यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ऋतुहरूमा तिमी बोलको यो गीत हाम्रो बलराम बुवाको रोजाइमा रहेको गीत चाहिँ रहेको थियो। अब तपाईँ पनि आफूलाई कुनै गीत सुन्न चाहनुहुन्छ भने चाहिँ आउनुहोला भनेर त भनिराखेको छु। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
1: हेलो
0: हजुर नमस्ते।
1: नमस्कार
0: हजुर सन्चै आरम हुनुहुन्छ?
1: हजुर सन्चै आरम ठिकै छु। हजुरलाई के कस्तो छ?
0: हजुर म पनि एकदमै ठिकठाकै छु है त। हजुर भइसक्यो हजुरको भयो कि क्यारे पनि त्यही त नि। अब सबैजना रोपाईतिर लाग्नु भयो जस्तो छ कि त्यही त नि कामको माचोमा अब आउनु भयो नि ठिकै छ नआउनु भए पनि अब भइ नै हाल्यो है नि त। त्यही त नि ल हुन्छ। आज कुन गीत रोज्नुहुन्छ त नि?
1: हजुर
0: कुन गीत रोज्नुहुन्छ? ल हुन्छ तपाईँको लागि यो गीत राख्छु ल साथीहरूलाई सम्झनुहोस् न त है।
1: बहिनी रस्तिका बहिनी नाथ बहिनी तारा बाबुजी हाम्रो एकराज बाबु सम्पूर्ण भन्नु भन्दै बिदा भयो। हजुर
0: हुन्छ अहिले चाहिँ हामी छुट्छौँ। नमस्कार।
1: नमस्कार
0: हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरी बाटो चाहिँ फोन गर्नुभएको थियो र उहाँले गीत रोजेर गइ नै सक्नुभयो। यति बेला भने फुलबुट्टे सारी सपक्क पारी बोलको यो गीतमा राख्दैछु। गीतपछि आउने नै छु सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत राखिसके फुलबुट्टे सारे सपक पारी बोलको गीत चाहिँ रहेको छ है र सुनिसक्नु भएको छ क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ छ र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर हजुर नमस्कार सन्जय आरम हुनुहुन्छ हजुर आरामै छु म पनि ल हाम्रो बागमारातिरको खबर सुनाउनुहोस् के कस्तो छ अनि खाना खानुभयो त हजुर मेरो पनि भयो है अनि आज चाहिँ के छ त नि कामको योजना दिउँसो कता जाने हो घरकै काम ल ठिक छ अनि आज चाहिँ कुन गीत रोज्नुहुन्छ ल हुन्छ तपाईँको लागि यो गीत राख्छु साथीहरूलाई सम्झन सक्नुहुन्छ हुन्छ नमस्कार बाई बाई

अस्मिता, मान्छेको चाहना भन्दा पनि बाध्यता बलवान हुँदो रहेछ। म अब सधैँको लागि श्रीमती सहित परदेशी हुँदैछु। सक्छौ भने मलाई माफ गरिदेऊ है, तिम्रो पढाइ।

0: Shuklagunda KFM 97.6. Shuklagunda KFM 97.6.
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
3: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
11: चिसा पानी आउनुहोस् यता हो, यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235-5773।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
15: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
15: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0-65-70-052, मोबाइल 98560-28587।
16: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9859602699।
0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9855062676।
22: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
23: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
22: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
23: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
22: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
23: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
22: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
23: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्टाऊ,
22: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
23: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
22: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
23: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
22: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
23: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
22: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
23: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
22: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0535613175, 9855613175। कता हिँडेको आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन,
22: लौ तँलाई थाहा छैन,
1: दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
1: थप जानकारीको लागि 0635-63-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
5: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: एटेगेजिनको यो सत कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा. प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ. आजको एपिसोडमा रहेर तपाईँको रोजाएको गीतलाई मैले कार्यक्रममा राखिराखेको छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422711 96636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले है. र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो. र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले. मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है. कोही साथ हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म. हेलो नमस्कार हजुर.
1: नमस्कार
0: सन्चै यारम छु दिदी, तपाईँको के छ खबर? हजुर खानपिन भइसक्यो? हजुरको भयो कि क्यारी कुन नि?
1: मेरो पनि भइसक्यो भन्नुपर्छ. मलाई भोको मायाले भन्ने गीत राखिदिनु हजुरको लागि अनि सल्लाह गर्नुभयो उसको लागि जति नि मलाई मेरो पछि आउनुहुन्छ सबैको लागि भन्ने जति नि.
0: ओके बाई बाई. यति बेला भने फोन गर्नुभएको थियो रसिका दिदी हुनुहुन्थ्यो, उहाँले गीत रोजेर गई नै सक्नुभयो है. यति बेला भने दिदीको रोजाइमा रहेको गीतलाई म राख्दैछु. भूपो माया लोबलको गीत चाहिँ रोज्नु भएको थियो. यति बेला भने स्वीकार्नुहोस् है त.

0: ओके, यति बेला भने भूपु मायालु बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। ए आजकै श्रृङ्खलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ र अब एकजना साथीलाई चाहिँ लिन भ्याउँछु कि जस्तो लागिरहेको छ र अन्तिममा एकजनालाई लिन्छु म। हेलो, नमस्कार हजुर। हजुर, सन्चै आरामै हुनुहुन्छ होला क्यारे दिदी है? अनि खाना खानुभयो होला कि खानुभएको छैन? ल हुन्छ, साथीहरूलाई सम्झाउनुहोस् है त।
1: रोशिताको लागि, खगी मायाको लागि, अमृत दाई, उमा दाई, नरेन्द्र दाई, सुख दाई, चन्द्र भाइ, एकराज भाइ, सम्पूर्णको लागि भन्दैछु। नमस्ते, शुभ दिन।
0: नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो दलमा दिदी हुनुहुन्थ्यो पुल्चोकबाट र कार्यक्रममा सहभागिता जनाउनु हुने सबै साथीलाई चाहिँ धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सबै सबैलाई स्पष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै दलमाया दिदीको रोजाइमा रहेको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्लागण्डकी 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी FM.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: होइन भाउजू, यस्तो फेसन नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड कि चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
6: 9856062068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9856063384 र 9856067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यारेज फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना
19: 97.6 शुक्ला गण्डकी एफएम 97.6
20: शुक्ला गण्डकी टाइम चेक।
15: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
21: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
22: Where do we begin?
21: With international news you can trust, BBC News.
22: Journeys into the heart of global events.
21: And voices from around the globe.
23: The whole region is in the grip of a serious crisis.
24: Boy, thank you for asking. Allah, boy, Bhavanesh, Sana, Nadima, Pani, Bahab, Ullekhe, Bordne, Ra. गरेको छ। गैराती डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहित बाढ़ी आउँदा एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाड़ीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12,000-20,000 गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै 50 मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। कालोपत्र गर्दा सड़क छिटो बिग्रिने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सड़क अवरोध र मरमतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनुभयो। साथै उहाँले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको टिप्पणी गर्नुभयो। पत्रकारको सूचनामा पहुँच सीमित भएको उहाँको भनाइ छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्न प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बावजूद संचार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभयो। बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता नारा सहित नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन ललितपुरमा चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य घट्यो, महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले असारमा हुने विकास बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम, गण्डकी लुम्बिनी सुदूरपश्चिम सहित एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार, सुन चाँदीको भाव सामान्य घटेको छ। आज सुनको भाव तोलामा 400 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,90,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,700 रूपियाँ रहेको थियो। शुक्रबार सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,605 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा रहेको लुहान्स्क गणतन्त्र पूर्ण रूपमा रूसी नियन्त्रणमा आएको दावी गर्नुभएको छ। सैन्य बलको अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले लुहान्स्कलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति पुटिनका अनुसार

मा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन, आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सिन्हाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रूसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरी म पनि अब नातिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563380 98461656।
9: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
9: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
9: पञ्चकर्म, पूर्वकर्म,
10: बस्ती कर्म,
9: शिरोधारा,
10: नस्य कर्म, जलनेति,
9: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
9: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
9: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634383।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो।

0: शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: मेरिया मैने कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल

0: 69 97 67 25 229
1: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98 141 33 222 98 087 69 72 142
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
4: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज

0: हाम्रो मोबाइल पसल दुलेगौंडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
0: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856056996
3: घरमा सुख शान्ति कहिल्यै भएन आन्टीको काम पनि बन्दैन
4: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
3: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
0: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौंडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार हेल्थ पोस्ट चोक
4: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847739849
6: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
7: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
6: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
7: हजुर काठमाडौँ दोलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
6: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड़ आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमलाई दुलेगौंडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौंडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया सञ्चालक संगम बानिया फोन 0654141042 मोबाइल 9856023128 र 9462614726
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
14: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
14: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु। फोन 0 65 571 240।
15: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
16: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
15: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
16: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
15: प्रोप्राइटर रोशनी श्रेष्ठ।
16: मोबाइल नम्बर 9827103066 र 9840694543।
17: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
19: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनु भन्यो।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
19: गतिलो ठाउँ चाहिँ कहाँ छ?
1: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
19: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीवीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: 12 अल्मुनियम, अब युपीभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क 12 युपीभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: यस यमा।
20: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
21: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
22: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
23: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन, तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली, सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश २ चिसापानी, स्याङ्जा।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

नानी तिमीलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाकु भुसुनालाई माखु छाली कोरे राखु गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला छाको तिमी काको काको हामी काको काको तिम्रो राम्रो

आउँदैन डाँडे काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी

नि दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यौ भने देखि यतैतिर थाम सौदिनौ भने हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु रामे राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमाल चुली पल्लपट्टि हललेको साल छ हिमाल चुली पल्लपट्टि हललेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया।

आत्मा लिने तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा पार महाराज चाहिँले के भनेको थिए? मुन्टो छुनु मुनु तिम्रा दुई बहिनीले जन्मै पार्यो, रुनु तिम्रा दुई बहिनी त आफ्नो कहिले हुनु? सिमल सरर र पिपल फरर र तिम्रा दुई बहिनीले कहिले जाने घर? आजै छेडखान गर। गाईले खाने धैरी त भैँसी के खान्छ र? गाईले खाने धैरी त भैँसी के खान्छ र? एउटा केटी फकाइदेऊ न, तिम्रो के जान्छ र?

0: जिल्लामा पढ्न पाइन 7.5 लेखौंला। जिल्ला परे नुहाकोट थान्थिङ मेरो गाउँ, थर मेरो मुडबारी दलबहादुर नाउँ। गाउँछु गीत झ्याउरे भाषा रामायणमा सारा नारायणले लिनुभयो राम अवतार। कै कैका कुरा सुन्दा राजा छक्क परे, कस्तो वचन भन्न पर्यो आज मैले हरे। ती कुरालाई नमानौ त पहिला कबल गरी जाऊ राम, भन्नमा भने आफै मूर्छा परे। छाती पिटी दशरथले भन्दै राम राम, त्यही पिराले दशरथको भयो।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
3: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
2: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
2: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
3: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ।
2: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
3: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
2: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
7: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
8: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोपाइटर हेमराज पुन, मोबाइल 98194788 र 98448400। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
9: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
9: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
9: फोन गर्नुहोस् 0635905511।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
17: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
18: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
20: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
21: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
22: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
20: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर

0: सुन्दकी चार दुले गौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847349839।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
1: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585 मोबाइल 98560385
4: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 को दमको साथमा
9: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
10: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
11: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
9: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560262676।
12: कता हिँडेको आइफोन हातमा लिएर
13: आइफोन हो कि माइफोन
12: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
14: शुक्ला गण्डकी एफएम 97.6।

0: भाउसी हजुर, ल ऊ त गाह्रो थुम्को मिलाइदिनु त थुम्को, रोपारलाई गाह्रो हुन्छ के?
1: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो?

0: निलाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैले?
1: एकदम राम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: कृषि विकास कार्यालय तनहुको अनुरोध,
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0-65-65-130।
5: कृषि विकास कार्यालय तनहु दमौली।
7: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चन्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
10: क्या खतरा समाचार आइसक्यो?
11: बाप रे,
10: अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर शोरूम।
18: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहु।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0658 79974। मोबाइल नम्बर 98460261268
18: 98560268।
19: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
19: हो त। हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
19: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763। कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दोलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: हेलो
5: हजुर। हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित। आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईहरुको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
21: सम्पर्क 0564142121, मोबाइल 98560935921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
23: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
24: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
25: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
26: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
27: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
19: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्टोक।
27: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
28: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
29: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
28: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
29: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै

0: प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 र 98644 35 031।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
9: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ सात फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9859602609।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ,
18: अहिले हतार छ पछि आउँदै गरौला है।
20: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरासँग सात फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 9847061268
17: 9856602068।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843238011।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
17: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9856600778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

जानती हूँ मैं तुझे तो कितना ब्लडी फूल है।

शादी।

ने गुस्से में फोन मेरा काटा तो आर्टिक सरेंडर हुआ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु, तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-41160 र 9840-78-022।
12: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
13: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
12: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सर, दुलेगौडा।
3: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14157।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीयवासी र प्रशासनबीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति दिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यस्तै छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार बीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्रता माथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासनबीच 4 बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवीय हात्तीले गैराति भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगाएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदो सहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी विकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा सरुवा प्रविधि, पालैपालो जमिन बिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्षी तथा चैते धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गर्ने योजना रहेको छ। नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 गोलले हराउँदै अन्तिम श्रोमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भनै सकेको छैन। विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 गोलले हराउँदै अन्तिम श्रोमा पुगेका हुन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 गोलले हराएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीय वासिन र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवी हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने।
9: शुक्ला गण्डकी एफएम 97.6।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9508526466 र 9847739839।
13: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
21: सम्पर्क मोबाइल 9857065119 र 9869577056।
22: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
24: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
23: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।
25: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
26: बिरामी परीक्षण,
25: निशुल्क औषधि वितरण,
26: प्रयोगशाला सेवा,
25: पञ्चकर्म, पूर्वकर्म,
26: बस्ती कर्म,
25: शिरोधारा,
26: नस्य कर्म, जलनीति,
25: छाड सूत्र सेवा,
26: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
25: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
26: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
25: अग्निकर्म, मर्म चिकित्सा,
26: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेनी टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय।

0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
0: मोबाइल 9856043952 र 9806656586।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
3: शुक्ला गण्डकी FM 97.6।

0: अस्तिको सही जोडेर कति भयो?
1: 4000 त हो नि।
0: ए जम्मा 4000 हो, अनि आज जोडेर 6000 त हुन्छ नि सौनी।
1: ए

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेशदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: प्रसन्न होमवर्क देखाउ त
5: हस् टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
12: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726। हाम्रो मोबाइल पसल दुलेगौडामा
15: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
16: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
17: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
18: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
17: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
18: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
17: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
18: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
17: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
19: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: blessed our visit, entertaining the nation.
1: दाइले कम डेन्जर हाने त्यहाँ अस्तित्वलाई
2: हाने हाने आफै ढले त्यो आफै ढले क्या
1: तिनीहरू त फेरि आउँछु भन्दैछ अरे नि त के गर्ने हो
2: आयो होला नि त
3: कबड्डी कबड्डी कबड्डी कबड्डी.

0: ये सब तेरी को उल्टा दिखाने हैं।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
6: ओम एम आभूषण सुन चाँदी दोकान,
13: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
17: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
17: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
17: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
17: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
17: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
17: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
17: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं,
17: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 98563175।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
20: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
20: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
19: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
20: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0656570900, मोबाइल नम्बर 98460261268,
19: 98560261268।
22: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको?
23: कति हाँस्नु पनि हो, यस्तरी पङ्खा चलिरहेको देखिनु पनि हो।
22: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
23: गन्टिलो ठाउँ चाहिँ कहाँ छ?
0: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
2: चेस्का बाजे चाहिँ छ पंखा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बजे

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि
5: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846694378 9811796902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
13: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
13: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
8: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
4: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 98710-39066 र 98460-94543।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-385।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141994, मोबाइल 98-560-20-630।
17: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
20: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
20: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-461-16-78, 98-235-52-763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
5: Hey!

0: शुक्लागन्ध केएफएम 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028922938।
4: कृषि विकास कार्यालय तनहुको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0665-63-130।
4: कृषि विकास कार्यालय तनहु, दमौली।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665-70-052, मोबाइल 98562-28587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563-43952 र 98066-56586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058-26466 र 98467-39849।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचार।
10: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका प्रमुख दिलीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोकभजन चुड्काहरू आध्यात्मिक चेतना सामाजिक सत्ता र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले हिमाल पहाड़ र तराईका विभिन्न समुदायले सिर्जना गरेको लोकगीत लोकभजन लोकनृत्य भाषा साहित्य कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। उहाँले गाउँघरका मन्दिर भजन मण्डली र सामुदायिक जमघटहरूमा पुस्तौंदेखि गुन्जिँदै आएको यो परम्पराले नेपाली समाजलाई एक सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। आधुनिक प्रविधि विश्वव्यापीकरण र बदलेको जीवनशैलीका कारण परम्परागत कला संस्कृतिहरू अनेक चुनौतीसँग जुधिरहेको अवस्थामा चुड्का जस्ता मौलिक संस्कृतिको सम्पदाको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी रहेको प्रदेश प्रमुख भट्टको भनाइ थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्ला गण्डकी चार दोलेगौंडामा विद्यार्थी र उनीहरूको अभिभावकलाई केन्द्रित गर्दै अनलाइन ठगी लागू औषध र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। आज भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा 9 र 10 अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वय तथा सहकार्यमा भएको कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लागौषधको दुर्व्यसनीबाट जोगाउन सबैभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामु अर्याल र गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचौतारा तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरताको आवश्यकता रहेको औल्याउनुभयो। चालू आर्थिक वर्षको स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन तनहुँको भीमात नगरपालिकाले सार्वजनिक विदा तथा आइतबारका दिन पनि आफ्ना कार्यालयहरू खुला राखेर कार्य सम्पादन गरेको छ। आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइल पेश गर्न सहज होस् भनी असार 21 गते आइतबार सार्वजनिक विदाको दिन पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सभाकर पोखरेलले जानकारी दिनुभयो। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालय स्वास्थ्य संस्था तथा माताहतका सम्पूर्ण कार्यालय उपभोक्ता समिति निर्माण व्यवसाय र सरकारवालालाई यसको जानकारी गराएको थियो। सार्वजनिक विदा तथा आइतबारको दिन सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजात पेश गर्नको लागि आवश्यक समन्वय तथा द्रुत गतिमा कार्य सम्पादन गरिरहेका छन्। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाको भुक्तानी लिन उपभोक्ता समिति र साईलाई चाप पर्ने भएकोले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिकाले आधारभूत तहमा अध्यापनको लागि स्थानीय पाठ्य पुस्तक निर्माण गरेको छ। कक्षा 1 देखि 8 विद्यार्थीको लागि गाउँपालिकाले हाम्रो मर्स्याङदी नामक पाठ्य पुस्तक निर्माण गरेको हो। उक्त पाठ्य पुस्तक गाउँपालिकामा आयोजित 2100 गाउँसभामा विमोचन गरिएको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवं सातका वडाध्यक्ष तिलबहादुर गुरूङले संयुक्त रूपमा पाठ्य पुस्तक सार्वजनिक गर्नुभएको हो। चालू शैक्षिक सत्रदेखि पठन पाठन शुरू गरिएको उक्त पाठ्य पुस्तकमा स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सिप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषय समावेश गरिएको गाउँपालिका अध्यक्ष गुरूङले बताउनुभयो। गाउँपालिकाले चार वर्ष अघि स्थानीय पाठ्यक्रम तयार गरी कक्षा एकदेखि पाँचसम्म पठन पाठन शुरू गरेको थियो। चालू शैक्षिक वर्षदेखि कक्षा आठसम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसै अनुसारको पाठ्य पुस्तक तयार गरिएको अध्यक्ष गुरूङले बताउनुभयो। गाउँपालिकाभित्रका 55 विद्यालयमा हाम्रो मर्सेन्टी पठन पाठन भइरहेको उहाँले बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 82 लाख रूपियाँको कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक, कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएको उपकरण आइतबार नगरपालिकाको कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गरिने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास दिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यान्त्रिकीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क र पुलको योजनाको माग गरेका छन्। गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुको दोलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा मागेको योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो। उहाँले तनहुको लागि 4 अर्बको बजेट सीमामा रहेर सड़क र पुलको योजना ल्याउन माग गर्नुभयो। म तपाईहरूको बीचमा आइपुगेको छु। तपाईँको ठाउँमा आवश्यक पर्ने योजना ल्याउन 100% पूरा हुन्छ। जिल्ला सभापति सहित बसेर पालिकासँग समन्वय गरी योजना ल्याउनुहोस्। रासोपाका नेताहरूले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएको बजेटका योजना गुणस्तरका साथी अलपत्र परेका गुनासो मन्त्री लम्साल समक्ष गर्नुभएको थियो। उहाँले त्यस्ता योजनाको सन्दर्भमा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी दबाव दिन आग्रह गर्नुभयो। त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस्। उहाँले थप्नुभयो, नभए हामी मेयरलाई नै कार्यवाही गर्छौ, प्रदेशका मन्त्रीलाई नै कार्यवाही गर्छौं। तनहु गोर्खा र लमजुङका सीमावर्ती क्षेत्रका जनताको लागि अब सामान्य उपचारको लागि पनि पोखरा, चितवन वा काठमाडौँ जस्ता टाढाका शहरहरू दाउनु पर्ने बाध्यता हट्ने भएको छ। चितवन वा काठमाडौँ तनहुको भानु नगरपालिका 3 खहरेमा करिब 1,50,00,000 रूपियाँको लागतमा भानु स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि 3 जिल्लाका बिरामीका लागि उपचार निकै सहज, सुलभ र गुणस्तरीय बनेको हो। यसअघि सामान्य रोगको परीक्षण र औषधिको लागि पनि निकै शास्ति खेदिआएको यस क्षेत्रको बासिन्दाले अब आफ्नै पाएक पर्ने स्थानबाट आधुनिक स्वास्थ्य सेवा पाउने भएका छन्। भानु नगरपालिका 3 वडाध्यक्ष तुलकुमार गुरूङका अनुसार यस स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका 8 वडा, गोर्खाको पालुङटा नगरपालिका र लमजुङको राईनाथ नगरपालिकाका बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिनेछन्, जसले गर्दा नोटे जिल्लाका बिरामीलाई उपचार पाउन निकै सजिलो भएको छ। नेपाल सरकार शहरी विकास मन्त्रालयको आर्थिक वर्ष 2081-82 कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त आधुनिक भवनको आइतबार भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गर्नुभएको हो। उत्तरी गोर्खाको चुम्नोब्री गाउँपालिकामा सड़कको पहुँच अझै सपना जस्तो छ। बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन, प्रहरीको कदमको आवाज नै यहाँको नागरिकको लागि आशाको संकेत बन्छ। प्रसूति व्यथाले छटपटिएको एक महिला तथा जोसुकै मानिस जटिल बिरामी पर्दा समेत ज्यान बचाउन स्थानीय र प्रहरीले मानवताको गतिलो उदाहरण प्रस्तुत गर्दै आएका छन्। गाउँमा सड़क नभएकोले पनि एम्बुलेन्स पुग्ने प्रश्न भएन। परिवारले तत्काल इलाका प्रहरी कार्यालय लार्केलाई खबर गरेपछि प्रहरीको टोली एकैछिन पनि ढिला नगरी प्रहरी घटनास्थल घटनास्थलतर्फ गएर उद्धार गरे। चुम्नबरीमा भेर पहरा उकालो ओह्रालो र जोखिमपूर्ण गोरेटो पार गर्दै प्रहरी र स्थानीयवासीले सुत्केरी बेथाले च्यापिएको लामालाई स्वास्थ्य चौकी पुर्याएका थिए। कहिले हात समातेर, कहिले कहाँ थापेर, कहिले शरीर नै बोकेर प्रहरीहरू चुम्नबरी पाँच स्थित बिही स्वास्थ्य चौकीसम्म पुगे। कठिन यात्रापछि सुरक्षित रूपमा स्वास्थ्य चौकी पुर्याएकी लामाले स्वस्थ शिशुलाई जन्म दिनुभएको छ। अहिले आमा र शिशुको अवस्था राम्रो भएकोले लामाको परिवार र सिंगो समुदायले प्रहरीको उच्च प्रशंसा गरेका छन्। तनहुँको आबुखैरेनी गाउँपालिका पाँच हिमकेश्वरी मन्दिर आसपासको सामुदायिक वनलाई डिभिजन वन कार्यालयले धार्मिक वनको रूपमा घोषणा गर्दै हिमकेश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरेको छ। शनिबार यहाँ आयोजित एक कार्यक्रममा उक्त कार्यालयका प्रमुख मनोज राणा भाटले समितिका अध्यक्ष कृष्ण तामाङलाई वन व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्दै पर्यटनको विकास, वन संरक्षण तथा हरियाली प्रवर्धनको निम्ति वन मन्दिरलाई प्रदान गरिएको बताउनुभयो। यो सँगै हिमकेश्वरी मन्दिर वरपरको 7.21 टर वन क्षेत्र छिमकेश्वरी धार्मिक वनका रूपमा हस्तान्तरण भएको छ। वन हस्तान्तरण कार्यक्रमपछि सो स्थानमा 300 विभिन्न प्रजातिको बिरूवा रोपिएको थियो। गोर्खा जिल्लाको चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पातपतिंगरबाट प्रांगरिक मल बनाउन शुरू गरेको छ। शहीद लखन गाउँपालिका एक राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सयवडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिंगरबाट प्रांगरिक मल बनाउन शुरूआत गरेको हो। गोर्खा नगरपालिका 8 लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर 5 कलुवा गैरा आँप गैरा कुटमिटे सामुदायिक वन उपभोक्ता समूह कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिंगरबाट प्रांगरिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्रांगरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत श्री लम्साले बताउनुभयो। यस्तै वन समूहहरूलाई मल बनाउनको लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उहाँले जानकारी दिनुभयो। दमौलीका खेलप्रेमीहरूको लागि विश्वकप 2026 फाइनल खेल सामूहिक रूपमा हेर्ने विशेष अवसर जुटाइएको छ। न्यू डे डेस्टिनी सेन्टर दमौलीका आयोजनामा 10x20 फिटको विशाल एलईडी स्क्रीन मार्फत र इफेक्टिभ साउण्डमा विश्वकप 2026 फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने भएको हो। कार्यक्रम दमौलीस्थित प्रशासन गेट सफा सड़कमा साउन 3 साँझ 5 बजेदेखि साउन 4 बिहान 3 बजेसम्म सञ्चालन हुनेछ। खेलप्रेमीहरूले आरामदायी वातावरणमा विश्वकप फाइनलको रोमाञ्चक प्रतिस्पर्धा ठूलो पर्दामा सामूहिक रूपमा अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ। आयोजक अनुसार विश्वकपको फाइनललाई थप उत्साहपूर्ण र स्मरणीय बनाउने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको हो। दमौली तथा आसपासका सबै खेलप्रेमीलाई कार्यक्रममा उपस्थित भई विश्व फुटबलको महाकुम्भको अन्तिम प्रतिस्पर्धाको रोमाञ्च सँगै अनुभव गर्न आग्रह गरिएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 शुक्ला गण्डकी समाचारमा हाम्रो भेट पुनः हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98194788 र 98448400।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।

0: लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0585-63-175, 98-560-63-175।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलौना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
2: मोबाइल 98560-55-77।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमणि चौक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141-11178, 98560-00778।
9: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
9: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
8: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-00-412-160 र 98460-78-022।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
13: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको रोजाएको भाका कार्यक्रममा राख्ने दिन। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066 36611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। समय त छ साँझको, अब के काममा व्यस्त हुनुहुन्छ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै है। आज दिउँसो कता जानुभयो, अहिले चाहिँ के कस्तो काम हुँदैछ त्यसबारेमा जानकारी गराउनुहोला।

अब हाम्रो यतातिरको मौसमको बारेमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ अब पानी पर्ला पर्ला जस्तो चाहिँ भइराखेको छ है, तपाईँको ठाउँतिर के कस्तो छ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै है। र तपाईँलाई कुनै पनि भाका सुन्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिनुहोला र आफ्नो रोजाईको भाका सुनेर भरपूर मनोरञ्जन चाहिँ लिनुहोला। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम संसारी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरिनीटार वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले अब घर गहनासँग सम्बन्धी सेवा सुविधा लिन चाहनुहुन्छ भने चाहिँ जान सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि भेरी र कर्णाली बलको गीत चाहिँ म राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

र कहिले कसो मायाको गाउँतिर मै आउनु पर्ला नि बोलको यो गीत मैले राखिसके है सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदैनछ। अब तपाईँको लागि मिठा मिठा भाका नै मैले कार्यक्रममा चाहिँ राख्छु है। यदि अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने पनि जोडिनु होला भनेर त भनिराखेको नै छु। हेर अब कामको माछा त कति हो कति है, अब चलिराखेको होला मानो खाएर मुरी उब्जाउने बेला होइन। सबैजना चाहिँ अब आफ्नै तरिकाले आफ्नै काममा चाहिँ व्यस्त हुनुहुन्छ होला नै होइन। कामको व्यस्तताको बावजुद पनि सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ क्या अरे। यति बेला भने बेल्ले छ्याबा मोबोलको गीत चाहिँ रहेको छ स्वीकार्नु सक्छ।

हजुर हजुर, हामी कति बेला भने तपाईँ सम्पूर्णको लागि बेल्ले छ्यावा मोबलको यो गीत मैले राखिसके, जसमा आवाज रहेको थियो रामजी खाँड, त्यसै गरी कृष्ण गुरूङको, अनि लय रहेको थियो रामजी खाँडको भन्ने शब्द रहेको थियो शिव अमरको, सुनिसक्नु भएको छ क्यारे। सबै सबैलाई मन पर्यो होला भन्ने आशा सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, घर कता हो बहिनीको बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ सात फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चन्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुले गाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
12: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338, 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझ म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाका नै कार्यक्रममा राखिराखेको छु। है, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु, हिमाली फूल बोलको भाका रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र भने तपाईँ सुनिसक्नु भएको छ, सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। आजको यस श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हाम्रो स्टुडियोको नम्बरमा दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसारी पसलका प्रोप्राइटर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै भमर लाबोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुकुना गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 98 4 60 61 268
2: 98 5 60 60 268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98 4 60 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: गको काभ्रे खण्ड अवरुद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एल निनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने।
4: बाढी पहिरोको जोखिमको लागि हामी काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ।
5: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू। नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन।
3: यस वर्ष मालदह आँपको उत्पादन घट्यो, अब बढ़ीमा 10 दिनलाई पुग्ने। आँपहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
5: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
3: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333, 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। काभ्रेको रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रेको सड़क खण्डमा तत्कालका लागि बगाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालतर्फमा रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी, बागमती र गण्डकी केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: जलवायु परिवर्तनसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एल निनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसूनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसूनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। साथी महेश गेवालीले एल निनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
4: यो स्पेनिस शब्द हो एल निनो भनेको। चाहिँ एल निनोको अर्थ चाहिँ लिटिल बोय भन्ने, अर्थात् सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र एक डिग्री दुई डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलिनोको अवस्था भनिन्छ भने दुई डिग्रीदेखि तीन डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलिनो भनिन्छ। र वैज्ञानिकहरूले यसपालि सुपर एलिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम वृद्धि प्रभाव पार्छ भनेर चाहिँ मैले भने। एलिनोको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लागेका घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको।
10: यसले नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ?
4: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गरिदियो भनेपछि वर्षा चाहिँ रोकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
10: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
4: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम। हाम्रा सड़क पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सड़कमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। शहरी डुबानहरू बढ्दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसतभन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिले चाहिँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाई हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर रहन्छ। र दोस्रो कुरा चाहिँ रोपाई गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याग्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाहट हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
10: एलनिनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
4: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
10: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणले चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
4: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि सानसाना विद्यार्थीहरूलाई पढाउने, जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठूलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
5: उहाँहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरकै सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्क विहीन भएका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नारको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्क विहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एसवान नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट शुरूआत गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायबाट सम्पर्क विहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।
3: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती विरोधी कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। यसले गएको भदौ 23 र 24 गतेका घटनासँग जोड़िएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ। भदौ 24 गतेको घटनामा संलग्न भएको अभियोगमा झण्डै 950 जना विरूद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ। वहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रूसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग काभ्रे खण्ड अवरूद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक विपदबारे सचेत हुनुपर्ने, सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आउँदो साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो। यसअघि नयाँ सदस्यता असार 20 सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ।
5: यसैबीच प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावली विशेषाधिकार रूपमा लागू हुने व्यवस्था विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको छ। कांग्रेसका सभापति गगन थापा सहित पदाधिकारीहरूले हिजो कानून व्यवसायहरूसँग अस्ति कानून व्यवसायहरूसँग रिट निवेदन लिएर जाने विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि कांग्रेसले रिटको तयारी गर्न समेत कानून व्यवसायहरूलाई जिम्मा दिएको छ। महामन्त्री प्रदीप पौडेलले नियमावली विरूद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो। जेठ 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो। त्यति बेला कांग्रेसले प्रक्रिया अघि बढ़ाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनुपर्ने धारणा राखेको थियो। नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति कांग्रेसको असन्तुष्टि छ।
3: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै वहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। वहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
5: नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मंत्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकेको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बढ़दो अविश्वास प्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
3: मध्य प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढ़ेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। दुई हप्ता अघिसम्म 100 रूपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रूपियाँमा कारोबार भइरहेको छ। किसानका बगैंचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढ़ाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार 15 पछि धान रोपाई शुरू हुने भएकाले किसानले बगैंचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरीद गर्ने गरेको बताउनुभयो। उहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदह आँप अब झण्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकतिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
5: कृषि विभागले 18 जिल्लामा 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरूवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्ण संकट जात प्रवर्धन 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धान यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सरलाही, नुवाकोट र नवलपरासीको बर्दघाट सुस्तपूर्व सुस्त पश्चिमका 8 पालिकामा शुरू गरेको छ।
3: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यसै गरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार समेत माग गरेका छन्। यसै गरी छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व

0: ताज निरौलाले सार्वजनिक निजी साझेदारी मजबूत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाखजनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग संचालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Lucas Bonus Paul. भरपूर मनोरञ्जन सहित मात्रहरू 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 13 जना घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वड़ा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरी लेखमा अनियन्त्रित भई सड़कबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वड़ा नम्बर 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
1: यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्द दीपिकाको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए।
2: यसै गरी जाजरकोटको नलगाड गाउँ नगरपालिका 6 प्युली टोलमा गैराती परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
1: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवे हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका 4 जनाको ज्यान लिएको छ। गैराती भरतपुरको बेलहटामा घरमा सुतिरहेका आशिका बोटे र उहाँका 4 वर्षका छोरा भरतको ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही हात्तीले 14 वर्ष अघि 2069 सालमा आशिकाका सासू झरली र ससुरा सोमलको पनि ज्यान लिएको थियो। अहिलेसम्म ध्रुवे हात्तीले नेपाली सेनाका 1 मेजर सहित 25 जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मार्न 2069 सालमै आदेश भएकाले सेनाको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्जले जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासनबीच 4 बुँदे सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु

0: द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
1: अब अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्नु तयारी गरिरहेको छ। आर्थिक वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27-41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुती विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुती समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडेडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्ध विराम यता द्विपक्षीय लड़ाई धेरै हदसम्म रोकिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्डस जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लीग टू क्रिकेट श्रृंखला यही जुलाई 21 31 तारीकसम्म हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा छन्। यो श्रृंखला अघि नेपालले जर्सीमा गएर 2 एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
1: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 14:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रोशी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम। हरेक नागरिक सचेत हुनुपर्ने।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू। नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आपको उत्पादन घट्यो। अब बढ़ीमा 10 दिनलाई बाट पुग्ने आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो,
0: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी,
1: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसित पनि विदा हुन्छौ। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: শুক্লাগন্ধ কি এফএম 97.6।
1: सूचना ए तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-4-61-94-378, 98-1-71-96-902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-052, मोबाइल 98-560-28-587।
10: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
11: बिरामी परीक्षण,
10: निशुल्क औषधि वितरण,
11: प्रयोगशाला सेवा,
10: पञ्चकर्म, पूर्वकर्म,
11: बस्ती कर्म,
10: शिरोधारा,
11: नस्य कर्म, जलनेति,
10: छार सूत्र सेवा,
11: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
10: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
11: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
10: अग्निकर्म, मर्म चिकित्सा,
11: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0-65-65-463।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
17: मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
17: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
2: आज पनि खाना काँच्छै होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेले त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
8: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
9: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएडमा भर्ना सम्बन्धी सूचना
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
11: भर्ना कार्यक्रम बिहान 7 दिउँसो 5 भइरहेको छ
0: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
11: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
0: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
11: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
11: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333585 मोबाइल 98560385
12: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता
13: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
12: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
15: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
4: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-65-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
9: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
8: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
9: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
9: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
7: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
9: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाऊ,
9: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
7: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
9: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
9: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
9: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0855361175 98560 63175। कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त,
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला, सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463283811।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: जनताको काम नगरे मेयर र प्रदेशका मन्त्रीलाई पनि कार्यवाही गर्ने पूर्वाधार मन्त्री लम्सालको चेतावनी कोराला सड़कलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना पर्यटन मन्त्री पौडेलद्वारा मुस्ताङमा छलफल सरकारलाई नागरिकको लाइकको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको कांग्रेस सभापति थापाको टिप्पणी आफूलाई सिद्ध्याउने सामर्थ्य प्रधानमन्त्री शाहसँग नरहेको नेकपा संयोजक प्रचण्डको दावी पानी पर्न थालीसँगै डेंगीको जोखिम बढ्दै बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध 50% अनुदानमा शुक्ला गण्डकीका किसानलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइदिए ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क र पुलको लागि योजना माग गर्नुभएको छ। गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुँको दुलीगुडामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि संघको आज भेटघाटका क्रममा मागेका योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तनहुँको लागि 4 अर्बको बजेटको सीमामा रहेर सड़क र पुलको योजना ल्याउन माग गर्नुभयो। म तपाईँहरूको बीचमा आइपुगेको छु, तपाईँको ठाउँमा आवश्यक पनि योजना ल्याउनु 100% पूरा हुन्छ। जिल्ला सभापतिसहित बसेर पालिकासँग समन्वय गरी योजना ल्याउनुहोस्। राजसभाका नेताहरूले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएका बजेटको योजना गुणस्तरका साथै अल्पत्र परेका गुनासो मन्त्री लम्साल समक्ष गरेका थिए। उहाँले त्यस्ता योजनाको सन्दर्भमा स्थानीय सरकार र प्रमुख जिल्लाधिकारीसँग समन्वय गरी दबाव दिन आग्रह गर्नुभयो। त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस्। उहाँले थप्नुभयो, नभए हामी मेयरलाई नै कार्यवाही गर्छौं, प्रदेशको मन्त्रीलाई नै कार्यवाही गर्छौं उहाँले भन्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मण्डी खड्गराज पौडेलले काली गण्डकी करिडोर अन्तर्गतको कोरला सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रबन्धनका लागि आज जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा उहाँले यस्तो योजना सुनाउनु भएको हो। दक्षिणको भैरवादेखि उत्तरको कोरलासम्मको सड़कलाई चाँडै स्तरोन्नति गरिने उहाँले बताउनुभयो। आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गको रूपमा स्थापित गरिनेछ उहाँले भन्नुभयो। मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभयो। मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटक बिरामी हुने लेक लाग्ने समस्यालाई उहाँले गम्भीरतापूर्वक लिनु भएको छ। यो समस्या समाधानका लागि पर्यटकलाई ट्याङ्क कार लागू गर्न उहाँले सरकारवाला निकायलाई सुझाव दिनुभयो। यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उहाँको विश्वास छ। छलफलमा मुस्ताङका पर्यटन व्यवसायी र संघ संस्थाका प्रतिनिधिहरूले त्यस क्षेत्रका समस्याको बारेमा गुनासो राखेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकारलाई नागरिकको जनजीविका लाइकको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको टिप्पणी गर्नुभएको छ। सरकारको 100 दिनको उपलब्धि सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले 5 वटा बुदामा हेरेको बताउनुभयो। सभापति थापाले वर्तमान सरकारलाई लाइकको भन्दा लाइकको चिन्ता रहेको बताउँदै नागरिकको जनजीविकाको सवालमा सरकारको प्राथमिकतामा नभएको बताउनुभयो। सभापति थापाले प्रधानमन्त्रीको फोकस शासकीय कामहरूमा बढ़ी देखिएको टिप्पणी गर्नुभएको छ। उहाँले नेपालमा भूमिहीनको समस्या समर्थनागत समस्या भएको समेत बताउनु भएको छ। सभापति थापाले भूमिहीनको समस्या लामो समय देखिएको भएको बताउँदै यो समस्या कहीँ न कहीँ गएर दलित समुदायसँग गएर जोड़िने बताउनुभयो। उहाँले यसको कारण समर्थनागत कुरा भएको बताउनु भएको छ। भूमिहीनको समस्या समाधानका लागि विगतका सरकारहरूले धेरै काम गरिसकेको बताउँदै यो सरकारले यो समस्या समाधानका लागि केही सहज अवस्था रहेको बताउनुभयो। कांग्रेस महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ। आज कांग्रेसको नयाँ क्रियाशील सदस्य अध्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी 15 महाधिवेशनलाई विधिसम्मत ढंगले सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पार्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिद्ध्याउने सामर्थ्य प्रधानमन्त्री बालिन्द शाहसँग नरहेको दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रम बोल्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री शाहको स्तर निकै कमजोर रहेको जिकिर गर्नुभयो। आफूलाई कमजोर पार्न ओलीले सम्पूर्ण तागत प्रयोग गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री शाहबाट त्यस्तो जोखिम नरहेको बताउनुभयो। ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए। उहाँले भन्नुभयो आफूबाट कुनै गल्ती भएको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप समेत उहाँले लगाउनुभयो। यसैगरी संयोजक दाहालले आफू र आफ्नो पार्टीमाथि नियोजित रूपमा प्रहार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। अघिल्लो सरकारले पार्टीका सह संयोजकलाई झुटा मुद्दा लगाएर फसाएको उहाँको भनाइ छ। विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। राहदानी आपूर्तिमा अनियमितता भएको आशंकामा अख्तियार दुर्पयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले राहदानी खरिद प्रकरणमा अनियमितता भएको भन्दै विभागका महानिर्देशक तीर्थराज अर्याल सहित सातजनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनमा पक्राउ परेका उनीहरूलाई अदालतको आदेशअनुसार असार 15 गते धरौटीमा छाडिएको छ। उहाँहरूलाई रिहा गरेसँगै राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। राहदानीमा अनियमितता गरेको भन्दै जर्मन कम्पनीलाई हटाएर अर्को कम्पनीलाई आपूर्तिको जिम्मा दिने प्रधानमन्त्री कार्यालयको तयारी थियो। त्यसका लागि प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग कुरा पनि गरिसकेको थियो, तर परराष्ट्र मन्त्रालयले जर्मनी कम्पनीसँग भएको सम्झौताको म्याद बाँकी रहेको भन्दै सोही कम्पनीबाट आपूर्ति गर्ने जवाब दिएको थियो। साउन 3 गतेसम्म जर्मनी कम्पनीको म्याद बाँकी छ, त्यो बेलासम्म काम गरेन भने विकल्पमा जाने मन्त्रालयको जिकिर थियो। परराष्ट्र मन्त्रालयले भनेकै आधारमा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। विभागले डेटा माइग्रेशन र प्रणाली अपग्रेडको काम सम्पन्न भई असार 29 गतेदेखि नयाँ प्रणाली अनुसार राहदानी सेवा पूर्ण रूपमा सुचारू हुने भनेको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। केही दिनदेखि परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा रहेको छ। उहाँले भन्नुभयो आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्दछ। त्यही लामखुट्टेले डेंगी सार्ने गर्दछ। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनुभयो। उहाँले डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने बताउनुभयो। आज दिउँसो काभ्रे पलाञ्चोकको नमबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षा कारण बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। रूसीको माथिल्लो क्षेत्रमा परेको वर्षा कारण दाप्चा खोला र रूसी खोलामा आएको बाढ़ीले पुननिर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन सड़क बगाएपछि यातायात अवरूद्ध भएको हो। जिल्ला प्रहरीकाले काभ्रे पलाञ्चोकले नमबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जनाएको छ। रूसी खोलामा आउन सक्ने बाढ़ीका कारण यात्रु जोखिममा पर्ने भएकाले सुरक्षाका लागि यातायात रोकिएको प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार वर्षासँगै दाप्चा र रोसी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको चौकी डाँडा र कटुञ्जेमा निर्माण गरिएको डाइभर्सन सड़कमा क्षति पुर्याएको छ। राजमार्ग अवरूद्ध भएपछि सो सड़क खण्ड भएर चल्ने सवारी साधनहरूलाई धुलिथेल काभ्रे भन्ज्याङ भकुण्डेवेसी र मंगलडारमा रोकिएको छ। गण्डकी प्रदेशका प्रमुख दिलीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोक भजन चुड्काहरू आध्यात्मिक चेतना सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधन सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले हिमाल पहाड़ र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत लोक भजन लोक नृत्य भाषा साहित्य कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
12: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
0: सुन्दर अटो यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0654142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 9856043952 र 9806656586।
21: हजुर, दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
22: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: अब बाँकी समाचार। म्याग्दीको दरबाङ मुना ढोरपाटन सड़क योजना अन्तर्गत धौलागिरी गाउँपालिका 7 को धारापानी ताकम सिबाङ जिन्डाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार मार्फत संचालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकता प्राप्त सड़क आयोजना हो। मध्य पहाड़ी लोकमार्ग

कृष्णाले तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र कुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एस एक नमिता भट्टराई हुनुहुन्छ। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोयअनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताउनुभयो। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरिएको उहाँले स्पष्ट पार्नुभयो। कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालेपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवर्धन, मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास, निर्माण तथा सेवामूलक योजनाको कार्य सम्पन्न, प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन तनहुँको भीमहाट नगरपालिकाले सार्वजनिक विधा तथा आजका दिन पनि आफ्ना कार्यालयहरू खुल्ला राखेर कार्य सम्पादन गरेको छ। आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइल पेश गर्न सहज होस् पनि असार 21 गते आइतबार आज सार्वजनिक विधाको दिन पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी शोभाखर पोखरेलले जानकारी दिनुभयो। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा मार्गतका सम्पूर्ण कार्यालय, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरकारवालालाई यसको जानकारी गराएको थियो। सार्वजनिक विधा तथा आइतबारको दिन सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजात पेश गर्नका लागि आवश्यक समन्वय तथा द्रुत गतिमा कार्य सम्पादन गरिएका छन्। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाको भुक्तान लिन उपभोक्ता समिति र व्यवसायलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो सरिटो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। तनहुँ, गोर्खा र लमजुङका सीमावर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा, चितौन वा काठमाडौँ जस्ता टाढाका शहरहरू धाउनुपर्ने बाध्यता हट्ने भएको छ। तनहुँको भानु नगरपालिका 3 खहरेमा करिब 1,50,00,000 रूपियाँको लागतमा भानु स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि तीनवटै जिल्लाका बिरामीका लागि उपचार निकै सहज, सुलभ र गुणस्तरीय बनेको हो। यसअघि सामान्य रोगको परीक्षण र औषधिका लागि पनि निकै शास्ति खेप देखाएका यस क्षेत्रका बासिन्दाले अब आफ्नै पाएक पनि स्थानबाट आधुनिक स्वास्थ्य सेवा पाउने भएका छन्। भानु नगरपालिका 3 का वडा अध्यक्ष तुल कुमार गुरूङका अनुसार यस स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका 8 वटै वडा, गोर्खाको पालुङटा नगरपालिका र लमजुङको राइनास नगरपालिकाका बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिनेछन्, जसले गर्दा 3 वटै जिल्लाका बिरामीलाई उपचार पाउन निकै सजिलो भएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 82,00,000 रूपियाँको कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिका अनुसार कुल 82,00,000 रूपियाँको लागतमा खरिद गरिएका उपकरण नगरपालिका कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएको कुल 140 वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गरिने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्ने यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यान्त्रिकीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई, गोडमेल, प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवा पुस्तालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्ला गण्डकी चार दुलीगढ़मा विद्यार्थी र उनीहरूका अभिभावकलाई केन्द्रित गर्दै अनलाइन ठगी, लागु औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। आइतबार भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय
प्रदेश प्रहरी विद्यालय कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपेक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय

0: जनको समन्वय तथा सहकार्य भएको कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लागू औषधको दुर्व्यसनीबाट जोगाउन सबभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्नेमा जोड़ दिनुभयो। सबसँग जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपेक्षक टेकबहादुर कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी उपेक्षक श्यामु अर्याल, गण्डकी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचोत्र तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरता आवश्यकता औल्याउनुभयो। अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाएको प्रतिबन्ध कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 बजे अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोलीबीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 को विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। यस्तै नर्वेले 1997 भएको मैत्रीपूर्ण खेल 4-2 जितेको थियो भने 1998 र 2006 को खेल 1-1 बराबरीमा सकिएको थियो। चौथो पटक विश्वकप खेलिएको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 बजे मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेका हुन्। दमौलीका खेल प्रेमीहरूका लागि विश्वकप 2026 को फाइनल खेल सामूहिक रूपमा हेर्न विशेष अवसर जुटाइएको छ। न्यू डे डेस्टिनी सेन्टर दमौलीको आयोजनामा विशाल एलईडी स्क्रीन मार्फत र इफेक्टिभ साउन्ड तथा विश्वकप 2026 को फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने भएको हो। कार्यक्रम दमोली स्थित प्रशासन गेट सभा सड़कमा साउन 3 गते साँझ 5 बजेदेखि साउन 4 गते बिहान 3 बजेसम्म सञ्चालन हुने जनाइएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। जनता काम नगरे मेयर र प्रदेशका मन्त्रीलाई पनि कार्यवाही गर्ने पूर्वाधार मन्त्री लम्सालको चेतावनी। कोरला सड़कलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना। पर्यटन मन्त्री पौडेलद्वारा मोस्ताङमा छलफल। सरकारलाई नागरिकको लाइकको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको कांग्रेस सभापति थापाको टिप्पणी। आफूलाई सिद्ध अनि सामर्थ्य प्रधानमन्त्री शाहसँग नरहेको नेकपा संयोजक प्रचण्डको दावी। पानी पर्न थालेसँगै डेंगीको जोखिम बढ़दै बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध। 50% अन्दाजमा शुक्ला गण्डकीका किसानलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइँदै ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै। अवस्था हामीलाई एतिन्जेलसम्म सुनेर साथ दिनुभयो। तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
4: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
6: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सिङ दुलेगौड़ा भीमसेन मंदिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्युमिनियम अब यूपीबीसीको साथमा
13: एल्युमिनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0625714411 मोबाइल 98562938 र 98028922938
4: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
6: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
4: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562068452
15: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
16: ल यतिका लागि पनि किन पोखरा जानु
15: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
16: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
6: मोबाइल 98560055 77

0: कालिका बहुमुखी क्याम्पस काजीपोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98-460-80-29, दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98-461-16-878, 98-235-52-763।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्तापूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
2: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
2: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
3: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
2: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
3: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका पृतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रणशार्दुल गौडले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गणका निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 वड़ाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुरगढ़ी गाउँपालिका 1 हरिहरपुरगढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुरगढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि संचालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनाथ कालीबहादुरगढ़ र सुरक्षा पोस्ट सिन्चुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनाथ कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वाटर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीमबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका 1 की 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 की 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्युडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक माइल थिवोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङगिल अस्पताल पुर्याएको हो। महोत्तरी जिल्लास्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। शार्दुलजंग गुल्म र रणभैरव गणले अन्य सरोकारवाला निकाय संघको सहकार्यमा काठमाडौँ महानगरपालिका 24 स्थित हनुमान ढोकामा असार 14 गते विपद व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गणले काठमाडौँ महानगर प्रहरी, हनुमान ढोका दरबार हेरचाह अड्डा, नेपाल स्काउट, नेपाल रेड क्रस सोसाइटी लगायत अन्य सरोकारवाला निकाय संघको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजंगढकी प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक सहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी, 60 केजी तौल समूहमा शिव दलगढ़का प्युठ नितेश नेपाली, 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युठ गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसाद गढ़का सुबेदार दीपक श्रेष्ठ, 90 केजी तौल समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सुहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गणकी प्युठ आरती बमजन, 54 केजी तौल समूहमा रूरू भैरव दल गणकी प्युठ वर्षा श्रेष्ठ, 60 केजी तौल समूहमा नम्बर 1 राजदल गणकी हुद्दा पूनम रावल, 65 केजी तौल समूहमा जगदल गणकी अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गणकी जम्मदार निरु गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गणकी प्युठ वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
4: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
4: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
5: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनाथ रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा सैनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
6: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
7: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेशनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेकै स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छ। छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रवर्धन हुने गर्दछ, त्यसै गरी खानेपानीको ट्याङ्की अथवा खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पाटी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
5: थोरै बजेट, छिटो काम, ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जन अपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनात युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
8: नुवाकोटको वडा पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुगाडदेखि गिरकुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तहसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुगाड गिरकुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरे गइसकेको थियो, सेना बाटो पुगेको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। असाध्यै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिएको छ। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर गर्नुपर्छ भन्ने मलाई लागेको छ।
5: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोगमाई गाउँपालिका चार स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका पाँच विप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
9: मेरो नाम चाहिँ सरोज लिम्बू हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असर भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, वर्षमा मात्र पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, यो चाहिँ उदाहरणीय एउटा काम हो।
5: हरेक पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्। जस अन्तर्गत यस वर्ष मध्यपूर्वी पृतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका दुई जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
10: पद्रध्वज वाइबा हरिहरपुर गढी गाउँपालिका अध्यक्ष। सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईँमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौ, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
6: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य पृतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिंढी, मकवानपुरको ढुङ्गेगढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र थाक्रेमा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नतिपछि भएको सहजता बारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ।
11: उत्तम प्रसाद सुवेदी हो, विद्यालयको प्रधान अध्यापक हुँ। सानो विद्यालय तिनको छानाले छाएको कोठा पनि होचो होचो भएको कारणले गर्दाखेरि गर्मीमा असाध्यै गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एक हातले चाहिँ त्यो पसिना पुस्ने अनि अर्को हातले पुस्तक समाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले चाप कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्दामा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ, अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
12: मेरो नाम कृष्ण सुवेदी हो, म चार कक्षामा पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षा कोठामा फल सिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेना प्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
5: अन्य पृतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम पृतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्। जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको 2 कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दंगीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोड़िएको धार्मिक स्थल भुयारथान पुनर्निर्माण गरी हस्तान्तरण

0: ले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो. अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले पिस्दै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने विषयको अवस्थामा यसले चाहिँ सबैलाई झल्काएको छ.
1: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनात युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो. हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी पृतना तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ. यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ. लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ.
2: अनिता प्रधान, इलाम, देवीथान धाराको खानेपानीको सदस्य, पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि. त्यहाँनिर बाटोहरू पनि राम्रो थिएन. माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै आएर सबै पुरेको थियो नि त. नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ. अनि त्यहाँनिर एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ. अहिले त अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ. त्यहाँनिर लुगा सुगा धुन, नुहाउन, त्यहाँ जान ओर्न सजिलो छ. पूजाहरू गर्न त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ. अनि खाने पानीको त दुःख दुःखै थियो नि, अस्ति नै त एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि. म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
3: मेरो नाम युवराज दहाल हो. महेश सन्यास आश्रममा व्यवस्थापकको भूमिकामा सेवा गर्दैछु. विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ. पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ. आश्रममा लगभग नेपालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 जना विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई चाहिँ धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले त्यो देखेका छौँ.
4: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो. हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ. यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्. हरेक पृतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ. यस वर्ष पश्चिम पृतना अन्तर्गत मनाङको दिस्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ.
1: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ. यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ. हुम्लाको अदानचुली गाउँपालिका 5 अध्यक्ष श्री मोहन विक्रम सिंह,
5: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गराउन ल्यान्ड गराउनु गाह्रो थियो. उहाँहरूले यहाँको अवस्था र आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसंख्या र बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्काल कोही रेस्क्यू गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो. यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो. एक खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भयो.
4: सामान्यतया 3-6 महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवन

0: उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत शीघ्र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
1: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पितना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका दुईमा ट्रस्ट घर, डोटीको दिपायल सिलगढ़ी स्थित ऐतिहासिक तिखागढ़ीमा कुवा मरमत, ढुङ्गा बिछ्याउने र गढ़ीसम्म जाने बाटो मरमत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुशी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट:
2: 400-500 वर्ष अगाडिको पिपलको वृक्ष हो। त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा आजा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो। र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनुभयो। गाउँले यति आभारी छौ कि यति ऋणी छौ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, कसले बनायो यो चौतारो, राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
0: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुनागढ़ीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका पाँच स्थित मुलाकोटमा श्री पाँच बडा महाराजा धीराज पृथ्वीनारायण शाहको शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचोक गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको इचंगु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ:
3: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिरबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षामा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामाचोक भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ, अर्को स्तुपाहरू पनि छ होइन, त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ, 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ नि। वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामाचोक क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको आवत जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
1: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अङ्ग बन्दै आएका छन्। हालसम्म 28 वटा मठ मन्दिर स्तरोन्नति, 34 वटा ऐतिहासिक गढ़ी किल्ला तथा धरोहर संरक्षण, 36 वटा विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 वटा हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 वटा र सार्वजनिक हितका 94 वटा कार्य गरी कुल 240 वटा आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन,
6: के भनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
9: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
14: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेनौ भन्नु?
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
9: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
19: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
20: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
19: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
21: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
19: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
20: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
19: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
22: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
21: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
22: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 800 98431 56 58।
23: मेरी आमै, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
19: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
22: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
19: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
22: शुद्ध सुन तथा चाँदीका गरगहना,
19: छापावाला सुन चाँदीका गरगहना,
22: राशि अनुसारका पत्थर,
19: कम्प्युटर तौल प्रविधि,
22: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
19: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
22: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
19: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229,
22: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
24: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटोसहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने नहुने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
0: हाप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
25: दीर्घायु फर्निचर सोरुम,
26: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
25: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
27: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
26: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
25: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665579 सार, मोबाइल नम्बर 9847162068,
26: 9857062068।
28: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
29: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
28: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
29: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
28: होम डेलिभरीको पनि व्यवस्था छ।
27: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
30: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9855633098 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
31: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
30: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
5: डाक्टर रूपेश कुमार यादव द्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
31: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
5: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: शुक्ला गण्डकी FM 97.6।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461678 98235527763
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511
4: वर्षा यदि सुन न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779787
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508 34
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।

0: सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
6: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
7: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
12: होइन यसो आमा कहाँबाट चलेको
13: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98 5 60 30 324।

0: 7.6 Shukla Gandaki FM 97.6
1: Shukla Gandaki Time Check
2: यति बेला रातिको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोकभाका भजन चुड्काहरू आध्यात्मिक चेतना सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले हिमाली पहाड़ र तराईका विभिन्न समुदायले सिर्जना गरेको लोकगीत, लोक भजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। म्याग्दीको दरबाङ मुना ढोरपाटन सड़क योजना अन्तर्गत धौलागिरी गाउँपालिका 7 को धारापानी ताकम सिवाङ झिन्डाडा खण्ड स्थिरती सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकता प्राप्त सड़क आयोजना हो। मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गको रूपमा रहेरिएको बेनी दरबाङ धारापानी ताकम मुना जलझला ढोरपाटन सड़क खण्ड अन्तर्गत धारापानीदेखि झिना डाँडासम्मको 6 किलोमिटर सड़कमा ढलान कालो पत्री र ग्राभलको काम सम्पन्न भएको पूर्व विकास कार्यालय म्याग्दीले जनाएको छ। कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयले सम्पर्कविहीन रहेका कर्मचारी हटाउने शुरूआत गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नागका अध्यक्ष समेत रहेकी गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीहरूलाई सेवाबाट हटाएर शुरूआत गर्नुभएको छ। सेवाबाट हटाएका कर्मचारीहरूमा कृषि अनुसन्धान निदेशालय तर हारा सुनसरी कार्यरत प्राविधिक अधिकृत छैटौ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एसए नमिता भट्टराई छन्। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकता राखेकोले सोही अनुसार आफूहरूले कार्य गरेको पनि मन्त्री चौधरीले बताउनुभयो। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भए जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरिएको उहाँले प्रश्न पार्नुभयो।

0: सार्वाधिक वर्ष स्वीकृत विभिन्न विकास तथा निर्माण तथा सेवामूलक योजनाको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रिया सहज बनाउन तनहको विभाग छ। नगरपालिकाले सार्वजनिक बिदा तथा हैतबारका दिन पनि आफ्नो कार्यालयहरू खुल्ला राखेर कार्य सम्पादन गरेको छ। आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भन्ने आशा राखेका प्रति आइतबार सार्वजनिक विधाको दिनमा पनि कार्यालय खुल्ला राखेर सेवा प्रभाव गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष पोखरेलले जानकारी दिनुभयो। नगरपालिकाले एक सूचना जारी गर्दै पूर्ण सम्पूर्ण वडा कार्यालय स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण कार्यालयहरू उपभोक्ता समिति निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराएको थियो। सार्वजनिक विधा तथा आइतबारका दिन सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित योजनाका फाइल एवं कागजात पेश गर्नका लागि आवश्यक समन्वय तथा द्रुत गतिमा कार्य सम्पादन गरिरहेका छन्। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाहरू भुक्तानीका लिन उपभोक्ता समिति र व्यवसायीहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउने कदम चालिएको नगरपालिकाले जनाएको छ। तनहु बुर्खा र लमजुङका सीमा भर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा, चितवन वा काठमाडौँ जस्ता टाढाका शहरहरू थाम्नु पर्ने बाध्यता हट्नु भएको छ। तनहुको महानगरपालिका तीन खहरेमा करिब 1,50,00,000 रुपियाँको लागतमा भानु स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि तीनवटै जिल्लाका बिरामीका लागि उपचार निकै सहज, सुलभ र गुणस्तरीय बनेको। यसअघि सामान्य बिरामी सामान्य रोगको परीक्षण र औषधिका लागि पनि निकै स्वास्थ्य खेप्दै आएका क्षेत्रका बासिन्दाहरूले अब आफ्नै पाएको पर्ने स्थानबाट आधुनिक स्वास्थ्य सेवाहरू पाउने भएका छन्। भानु नगरपालिका तीनका वडा अध्यक्ष तुलकुमार गुरुङका अनुसार यस्तो स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका आठवटै वडा, गोर्खाको पालुङटार नगरपालिका र लमजुङको राइनस नगरपालिकाका बासिन्दाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिनेछन्, जसले गर्दा तीनै जिल्लाका बिरामीहरूलाई उपचार निकै सजिलो भएको छ। नगरपालिकाले कृषि उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्य सहित 82,00,000 रुपियाँको कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्महरूलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82,00,000 रुपियाँको लागतमा खरिद गरिएका उपकरणहरू आइतबार नगरपालिकाको कार्यालयमा आइसकेका छन्। गरेका सबै योग्य कृषक र कृषि उद्यमीहरूलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गर्ने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगका किसानहरूको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रमहरू प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई बढ़दो प्राथमिकता दिएको बताउनुभयो। उहाँको अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई, गोडमेल, प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्छ भने उत्पादकता वृद्धि गर्न सबै ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय तहमै रोजगारी सिर्जना गर्ने तथा युवा पुस्तालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पण्डितले स्पष्ट पार्नुभयो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको चोकला गण्डकी चारदुले गढमा विद्यार्थी र उनीहरूका अभिभावकलाई केन्द्रित गर्दै अनलाइन ठगी, लागु औषध तथा साइबर अपराध सम्बन्धी सत्तरमूलक कार्यक्रम सम्पन्न गरेको छ। आइतबार भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा 9 र 10 अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब परीक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वित सहकार्यमा भएको कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लागु औषधको दुर्व्यसनीबाट जोगाउन सबैभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम मोहरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय बेलचौतारा तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरता आवश्यकता
1: अवस्था हामीलाई जेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:35 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौँ। जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण छन्। त्यतिजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग जालटोलाको सुकुर लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
2: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKL AGANDAKI@gmail.com,

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: La, tire ma cord lagyo. हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि.
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि.
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ.
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ. विगत 25 वर्षदेखिको अनुभव.
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
4: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
5: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
4: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
5: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा
4: प्रोपाइटर रोशनी श्रेष्ठ
5: मोबाइल नम्बर 9827109066 र 9840609543
6: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
7: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
8: ओमकार
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
7: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
10: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
10: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856028587
12: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन संस्थाको विनियम ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी स्याङ्जा।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
17: शुक्ला गण्डकी एफएम 97.6।
18: घटना, दुर्घटना,
19: कला, संस्कृति,
18: स्थानीय, राष्ट्रिय,
20: अन्तर्राष्ट्रिय, खेलकुद,
21: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
22: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असार महिनाको 22 गते सोमबार असार कृष्ण पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार जुलाई 6 तारीक सन 2026 नेपाल सम्वत 1146 सूर्यदेव बिहान 5:14 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस वर्षका प्रमुख समाचारका शीर्षकहरूबाट

जनताको काम नगरे मेयर र प्रदेशका मन्त्रीहरूलाई पनि कार्यवाही गर्ने पूर्व प्रधानमन्त्री लम्सरको चेतावनी। कुरुला सड़कलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना। पर्यटन मन्त्री पौडेलद्वारा मुस्ताङमा छलफल। सरकारलाई नागरिकको लाइफको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको कांग्रेस सभापति थापाको टिप्पणी। आफूलाई सिध्याउने सामर्थ्य प्रधानमन्त्री शासनमा नरहेको नेकपा संयुक्त गणतन्त्रको दावी। पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्दै बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध। 50% अनुदानमा शुक्ला गण्डकीका किसानलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइँदै। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने र ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा।

अवश्य म चार विस्तारमा सुन्नुहोस्। पूर्व धार विकास मन्त्री सुनिल लम्सालले सड़क र पुलको योजना माग गरेका छन्। गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा मागेका योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले तनहुँको लागि 4 अर्बको बजेटको सीमा रहेर सड़क र पुलको योजना ल्याउन माग गरेको हो। म तपाईहरूको बीचमा आइपुगेको छु, तपाईहरूको ठाउँमा आवश्यक पर्ने योजना ल्याउनुहोस्। शत प्रतिशत पूरा हुन्छ। जिल्ला सभापति समेत बसेर पालिकासँग समन्वय गरी योजना ल्याउनुहोस्। राजसभाका नेताले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएका बजेटको योजना गुणस्तरका साथै अलपत्र परेका गुनासो मन्त्री लम्सा समक्ष गरेका थिए। उहाँले त्यस्ता योजनाको सन्दर्भमा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी दवाब दिन आग्रह गर्नुभयो। त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस्, उहाँले भन्नुभयो। नभए हामी मेयरलाई नै कार्यवाही गर्छौं, प्रदेशको मन्त्रीलाई नै कार्यवाही गर्छौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मण्डी खड्गराज पौडेलले कालीगण्डकी कोरिडोर अन्तर्गतको कोरोडा सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रबन्धनका लागि आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा उहाँले यस्तो योजना सुनाउनु भएको हो। दक्षिणको भैरवादेखि उत्तरको कोरोलासम्मको सड़कलाई चाँडै स्थानान्तरण गरिने पनि उहाँले बताउनुभयो। आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गका रूपमा स्थापित गरिनेछ, उहाँले भन्नुभयो। मुस्ताङ रोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभयो। मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटक बिरामी हुने लेक लाग्ने समस्यालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको छ। यो समस्या समाधानका लागि पर्यटकलाई टाइम कार्ड लागू गर्न उहाँले सरकारवालाहरू निकायलाई सुझाव दिनुभयो। यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उहाँको विश्वास छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा नेतृत्वको वर्तमान सरकारलाई नागरिकको जनजीविका लाइफको भन्दा सामाजिक सञ्जालमा लाइफको चिन्ता रहेको टिप्पणी गरेका छन्। सरकारको 100 दिनको उपलब्धि सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले 5 वटा बुदामा हेरेको बताउनु भएको छ। सभापति थापाले वर्तमान सरकारलाई लाइफको भन्दा लाइफको चिन्ता रहेको बताउँदै नागरिकको जनजीविकाको सवालमा सरकारको प्राथमिकता नभएको बताउनु भएको छ। सभापति थापाले प्रधानमन्त्रीको फोकस शासकीय कामहरूमा बढ़ी देखिएको टिप्पणी गरेका छन्। उहाँले नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या भएको समेत बताउनु भएको छ। सभापति थापाले भूमिहीनको समस्या लामो समय देखिएको भएको बताउँदै यो समस्या कहीँ न कहीँ गएर दलित समुदायसँग गएर

मिस नहुने स्पष्ट पार्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुरूषोत्तम दाहाल प्रचण्डले आफूलाई सच्याउने सामर्थ्य प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको दावी गर्नुभएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री शाहको स्तर निकै कमजोर रहेको जिकिर गर्नुभएको छ। आफूलाई कमजोर पार्न ओलीले सम्पूर्ण तागत प्रयोग गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री शाहबाट त्यस्तो जोखिम नरहेको बताउनुभयो। ओलीले हामीलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको थियो, उहाँले भन्नुभयो। आफू बाट कुनै गल्ती भएको भए ओलीले पहिले जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप समेत उहाँले लगाउनुभयो। यसै गरी संयोजक दाहालले आफू र आफ्नो पार्टीभित्र नियोजित रूपमा प्रहार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अघिल्लो सरकारले पार्टीका सह संयोजकलाई झुटा मुद्दा लगाएर फसाएको उहाँको भनाइ छ। विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। राहदानी आपूर्तिमा अनियमितता भएको आशंका अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले राहदानी खरिद प्रकरणमा अनियमितता भएको भन्दै विभागका महानिर्देशक तीर्थराज आर्य सहित सातजनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनमा पक्राउ परेका उनीहरूलाई अदालतको आदेश अनुसार असार 15 गते डरौतीमा छाडिएको छ। उनीहरूलाई रिहा गरेसँगै राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। राहदानीमा अनियमितता गरेको भन्दै जर्मन कम्पनीलाई हटाएर अर्को कम्पनीलाई आपूर्तिको जिम्मा दिने प्रधानमन्त्री कार्यालयले तयारी गरेको थियो। त्यसका लागि प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग कुरा पनि गरिसकेको थियो, तर परराष्ट्र मन्त्रालयले जर्मनी कम्पनीसँग भएको सम्झौताको म्याद बाँकी रहेको भन्दै सोही कम्पनीबाट आपूर्ति गर्ने जवाफ दिएको थियो। साउन 3 गतेसम्म जर्मनी कम्पनीको म्याद बाँकी छ, त्यो बेलासम्म काम गरेन भने विकल्पमा जाने मन्त्रालयको जिकिर थियो। परराष्ट्र मन्त्रालयले भनेकै आधारमा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अगाडि बढ़ाएको छ। विभागले डेटा माइग्रेशन र प्रणाली अपग्रेडको काम सम्पन्न भए असार 29 गतेदेखि नयाँ प्रणाली अनुसार राहदानी सेवा पूर्ण रूपमा सुचारू हुने भनेको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग सुशाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। केही दिन अघि परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा रहेको छ। उहाँले भन्नुभयो, आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्दछ। त्यसरी लामखुट्टेले डेंगी सार्ने गर्दछ। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनुभयो। उहाँले डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकोले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्टा खुल्टीमा लामखुट्टेका प्रजातिहरू विकास हुने हुँदा संक्रमण बढ्न सक्ने बताउनुभयो। आइतबार दिउँसो काभ्रे बुलाञ्चोको नवबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षाका कारण डिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। रोशीको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र रोशी खोलामा आएको बारीले पुननिर्माण भइरहेको डिपी राजमार्गको डाइभर्सन सड़क बगाएपछि यातायात अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे बुलाञ्चोकले नवबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आगमन बन्द गरिएको जनाएको छ। रुसी खोलामा आउन सक्ने बाढ़ीका कारण यात्रुहरू जोखिममा पर्ने भएकाले सुरक्षाका लागि यातायात रोकिएको प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बुलाञ्चोका अनुसार वर्षासँगै दोपचा र रुसी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको चौकी डाँडा र कटुन्जेमा निर्माण गरिएको डाइभर्सन सड़कमा क्षति पुर्याएको छ। राजमार्ग अवरूद्ध भएपछि सो सड़क खण्ड भएर चल्ने सवारी साधनलाई धुलीखेल काभ्रे बुलाञ्चो भकुण्डे बेसी र मंगल गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोकभजन चुर्काहरू आध्यात्मिक चेतना सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोकभजन चुर्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले हिमाल पहाड तराईका विभिन्न समुदायले सृजना गरेका लोकगीत लोकभजन लोकनृत्य भाषा साहित्यिक
र कला र संस्कृति

0: विचारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। मेघदीको दरबाङ मुना ढोरपाटन सड़क योजना अन्तर्गत धौलागिरी गाउँपालिका सातको धारापानी तहाकम सिबाङ झिना डाँडा खण्ड श्रुति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित मेघदीको रणनीतिक महत्वको तथा प्राथमिकता प्राप्त सड़क आयोजना हो। मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी दरबाङ धारापानी ताकम मुना जलजल्ला ढोरपाटन सड़क खण्ड अन्तर्गत धारापानीदेखि झिनाडाँडासम्मको 6 किलोमिटर सड़कमा ढलान कालो पत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सम्पर्कविहीन रहेका कर्मचारीहरू हटाउने शुरू गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नाका अध्यक्ष समेत रहेकी सीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाइएर शुरूआत गरिएका छन्। सेवाबाट हटाइएका कर्मचारी कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र फुनवल्टा ललितपुरमा कार्यरत वैज्ञानिक एस एक नमिता भट्टराई छन्। सरकारले सुशासन र जनतामुखी सेवा पूर्वहरूलाई प्राथमिकतामा राखेकाले सोही अनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताउनुभयो। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरिएको उहाँले स्पष्ट पार्नुभयो। कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधिहरू विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हर्दीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धानमा यन्त्रीकरण प्रावधान र मूल्य श्रृंखला विकास गरिनेछ। तैते धान प्रबन्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। चालू आर्थिक वर्षका स्वीकृति विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन तनहुँको विवाद नगरपालिकाले सार्वजनिक बिदा तथा आइतबारका दिन पनि आफ्ना कार्यालयहरू खुल्ला राखेर कार्य सम्पादन गरेको छ। आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइल पेश गर्न सहज होस् भनी असार 21 गते आइतबार सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाकर पोखरेलले जानकारी दिनुभयो। नगरपालिकाले 100 जना जारी गर्दै सम्पूर्ण वडा कार्यालय स्वास्थ्य संस्था र मातहतका सम्पूर्ण कार्यालय उपभोक्ता समिति निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराइएको थियो। सार्वजनिक बिदा तथा आइतबारका दिन सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित भई योजनाका फाइलहरू एवं कागजात पेश गर्नका लागि आवश्यक समन्वय तथा द्रुत गतिमा कार्य सम्पादन गरिरहेका छन्। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाको भुक्तानी लिन उपभोक्ता समिति र व्यवसाय हरूलाई पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। तनहुँ गोर्खा र लमजुङका सीमावर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा चितवनमा काठमाडौँ जस्ता टाढाका शहरहरू धाउनुपर्ने बाध्यता हट्ने भएको छ। तनहुँको भानु नगरपालिका 3 खरेमा करिब 1 करोड़ 50 लाख रूपियाँको लागतमा भानु स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ती 3 वटा जिल्लाका बिरामीहरूको लागि उपचार सहज निकै सहज सुलभ र गुणस्तरीय बनेको हो। यसअघि सामान्य रोगको परीक्षणका लागि औषधिका लागि पनि निकै शास्ती खेप्दै आएका यस क्षेत्रको बासिन्दाहरूले अब आफ्नै पाइक पर्ने स्थानबाट आधुनिक स्वास्थ्य सेवा पाउनुभएका छन्। भानु नगरपालिका 3 का वडा अध्यक्ष तुल कुमार गुरूङका अनुसार यस स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका 8 वडा गोर्खाको पालुङटा नगरपालिका र लमजुङको राइनस नगरपालिकाका बासिन्दाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिनेछन् जसले गर्दा 3 वटै जिल्लाका बिरामीलाई उपचार पाउन निकै सजिलो भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्य सहित 82 लाख रूपियाँको कृषि यान्त्रीकरणको कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरण आइतबार नगरपालिकाको कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीहरूलाई समेटिने गरी खरिद गरिएको कुल 140 वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गर्ने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढाउन र नगरपालिकाको कृषि बजेटलाई सदुपयोग गर्न पनि यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई गुणमेल प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्ने छ भने उत्पादकता वृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवा पुस्ताहरूलाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पण्डितले स्पष्ट पार्नुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
16: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: हजुर, दान गरौँ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्ला गण्डकी 4 दुलेगौडामा विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई केन्द्रित गर्दै अनलाइन ठगिएला गौसत तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। आइतबार भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा 9 र 10 अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक कार्यालय शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायक परीक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले समन्वय तथा सहकार्यमा भएको कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णदास पण्डितले लागु औषधको दुर्वेसनीबाट जोगाउन सबैभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्ने जोड़ दिनुभयो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम अरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय बेलचौतारा तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरता आवश्यकता औंल्याउनुभयो। गैराती कम मात्रै वर्षा भएको छ पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वन महाशाखाले जनाएको छ। यसअघि दुई रात लगातार मध्यदेखि ठूलो वर्षा भएको थियो, आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्टान सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मध्य प्रदेशका साथै कोशी